इतिहासका विभिन्न कालखण्डहरू केलाउने हो भने जस्तोसुकै कठिन परिस्थिति र विपत्तिहरू आए पनि नेपाल र नेपालीको आत्मीयता कहिल्यै धर्मराएको छैन। छठमा बालिने दीपदेखि दशैं तिहारको टीका, ईदको शुभकामना, समा चखेवाको उल्लासदेखि माघे संक्रान्तिको रमाइलोसम्म यी सबैले फरक भाषा, संस्कृति, भूगोल र सम्प्रदायका मनहरूलाई एउटै राष्ट्रिय भावनाको सूत्रमा बाँधेका छन्। यही साझा संस्कार, पारस्परिक सम्मान र सहिष्णुताले नेपालको सामाजिक सद्भावलाई युगौंदेखि जीवन्त राखेको छ।

नेपाल र नेपालीको पहिचान एउटै रंगमा होइन, अनेकौं रंग मिलेर बनेको इन्द्रेणीमा छ। एउटै फूलमा होइन, सयौं फूलले सजिएको फूलबारीमा छ। एउटै स्वरमा होइन, असंख्य स्वर मिलेर बनेको राष्ट्रिय गुञ्जनमा छ। यही शक्तिले हामीलाई अनेकतामा एकतामा गाँसेको छ। तथापि कहिलेकाहीँ दूषित मनसायले संगलो पानीलाई धमिलाउन खोजे तापनि एकताको साझा संकल्पले हामीलाई कहिल्यै विचलित हुन दिएको छैन। नेपालमा बस्ने सबै जात जाति धर्म धर्मावलम्बी क्षेत्र र समुदाय मिलेर सह अस्तित्वमा बाँच्ने नेपालीको चिनारी नै हो। त्यसैले त सदियौंदेखिको यही सहकार्य र विश्वासले नेपाललाई एक बनाएको छ भने यही आत्मीयताले नेपालीपनलाई अमर तुल्याएको छ।

हामी अनेकौं भाषामा बोल्छौं, तर हाम्रो आत्माको भाषा एउटै हुन्छ। हामी फरक फरक संस्कृतिमा रमाउँछौं, तर हाम्रो सभ्यता साझा छ। हामीले मनाउने पर्वहरू फरक होलान्, तर पर्वको उत्साह एउटै छ। पशुपतिनाथको आरती होस् वा मस्जिदको नमाज, गुम्बामा गुन्जिने मन्त्र होस् वा चर्चमा अर्पित प्रार्थना, किरातको मुन्धुम होस् वा वेदका ऋचाहरू, सबैको मूल सन्देश मानव कल्याण, शान्ति, करुणा, सहिष्णुता र परोपकार नै हो। ती सबैले हिंसा, घृणा र विभाजनको होइन, प्रेम, मेलमिलाप, सह अस्तित्व र आपसी सम्मानको मार्ग देखाउँछ।

भनिन्छ, बुढेसकालमा सन्तान र संकटको घड़ीमा समाजको परीक्षा हुन्छ। जहाँ समाज भनेकै एक अर्का बीचको अन्तर्क्रिया, सुख दुःखमा लेनदेन, ऐचो पैचो र सांस्कृतिक उत्सवहरूमा साटिने खुशीको संगम हो। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशको हाम्रो यो पहिचान परिवार, टोल र छिमेक हुँदै एउटा बलियो सामाजिक आत्मीयतामा बाँधिएको छ। यो आत्मीयताले सबै संकट पार गर्ने सामर्थ्य राखेको हुन्छ। यो अग्नि परीक्षामा हामी सधैँ खरो उत्रदै आएका छौं र आगामी दिनमा पनि खरो उत्रनु पर्नेछ।

सदियौंदेखि कायम रहँदै आएको हाम्रो यो अनुपम पहिचानलाई जोगाई राख्न मानवतालाई सर्वोच्च परिचयका रूपमा स्वीकार गरौं। वैरभाव, घृणा र विभाजनलाई अस्वीकार गर्दै एक अर्काको भाषा, संस्कृति, धर्म र परम्पराको सम्मान गरौं। संवाद, सहकार्य र सह अस्तित्वलाई जीवनशैलीका रूपमा आत्मसाथ गर्दै शान्त, सुरक्षित, समुन्नत र समावेशी समाज निर्माणमा हातेमालो गरौं। सामाजिक सद्भाव, राष्ट्रिय एकता र पारस्परिक विश्वासलाई अझ सुदृढ बनाउन आफू पनि प्रतिबद्ध बनौं र अरूलाई पनि प्रेरित गरौं। यस पवित्र अभियानमा तपाईहरूको साथ, विश्वास र सहकार्यसँगै नेपाली सेना आफूलाई प्राप्त कानून सम्मत जिम्मेवारीहरू कुशलतापूर्वक पूरा गर्न सदैव कटिबद्ध।

0: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हौस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक सुबेदार प्रकृति बस्नेत पनि बिदा हुन्छु। नमस्ते।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: का पहाड़ी तथा तराई भूभागका साथै मध्य प्रदेशका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका पहाड़ी भूभागमा र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको पनि सम्भावना छ। बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभागका कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागमा मधेस प्रदेश तथा लुम्बिनी प्रदेशको पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको आज राति देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। देशका तराई भूभागका थोरै स्थानमा मध्यम खालको पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउनु पर्ने विभागले जनाएको हो।
2: प्रधान न्यायाधीश नियुक्ति सर्वोच्च अदालतका न्यायाधीश र संवैधानिक परिषद सम्बन्धी अध्यादेशबारे विज्ञप्ति जारी गरेका तीन अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थासँग

0: विज्ञप्तिमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश र प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई गरिएको सिफारिशबारे पनि टिप्पणी गरिएको थियो। यही विषयलाई लिएर संसदीय समितिमा हिजो छलफल गरिएको हो। रासोपाकी सांसद समीक्षा बासकोटा सभापति रहेको समितिले अर्कै समितिका सदस्य यज्ञमणि नेउपानेको निवेदनका आधारमा ती संस्थाको विज्ञप्तिमाथि छलफल अगाडि बढ़ाएको थियो। छलफलपछि समितिले एमनेस्टी इन्टरनेशनल, आईसीजे र ह्यूमन राइट्स वाच नामक संस्थाहरूले नेपालको स्वतन्त्र न्यायपालिका तथा सार्वभौम संसदको विधि निर्माण सम्बन्धी विधायकी अधिकार समेतका सम्बन्धमा जारी गरेको संयुक्त विज्ञप्तिका विषयमा ती संस्थासँग आधिकारिक प्रमाण समेत पेश गर्ने गरी स्पष्टीकरण माग गर्न र सोको लिखत जानकारी समितिलाई गराउन सरकारलाई भनिएको छ। समितिले गैर सरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले समाज कल्याण परिषदसँग गरेको परियोजना सम्झौता बमोजिम स्वीकृत उद्देश्य र तोकिएको कार्य गरे नगरेको विषयमा सूक्ष्म प्रभावकारी र नियमित अनुगमन गर्न पनि भनेको छ। यसैबीच सरकारले 7-13 भदौमा काठमाण्डमा हुन लागेको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा रोक लगाएको छ। 4 वर्ष अघि नै घोषणा गरिएको सम्मेलनमा 39 देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू सहभागी हुने अपेक्षा गरिएको थियो। सुरक्षा निकायबाट कुनै खतरा नरहेको ब्रिफिङ तथा गृहमन्त्री सुधन गुरूङको कार्यक्रम नरोकिने भन्दै दिएको सार्वजनिक अभिव्यक्ति विपरीत सरकारले सम्मेलनमा रोक लगाउने निर्णय गरेको हो। सरकारी अधिकारीहरूका अनुसार परराष्ट्र सचिव अमृत बहादुर संघको परामर्शपछि मुख्य सचिव गोविन्द बहादुर कार्कीले काठमाण्डु विश्वविद्यालयका उच्च अधिकारीहरूलाई व्यक्तिगत रूपमा फोन गरेर पनि कार्यक्रम रोक्न भन्नुभएको थियो।
1: प्रतिनिधि सभाको बैठकमा अब कालो चश्मा लगाएर उपस्थित हुन नपाइने भएको छ। सभामुख डोलप्रसाद अर्यालले संसदको गरिमा र मर्यादा कायम गर्न भन्दै कालो चश्मा लगाएर बैठकमा आए सम्बन्धित सांसदलाई बैठकबाट बाहिर निकाल्ने चेतावनी दिनुभएको हो। उहाँले सबै दललाई आफ्ना सांसदलाई यो निर्णयबारे जानकारी गराउन र संसदमा मर्यादित पोशाक, कोट तथा लोगो अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको छ। संसदका बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम सालदेखि सांसदहरू राजेन्द्र राई, सुनिल केसी लगायतका थुप्रै सांसदहरू कालो चश्मा लगाएर उपस्थित हुने गर्नुभएको छ। कतिपय मन्त्रीले त लोगो समेत नलगाई बैठकमा आएको गुनासो समेत बढ़ेको छ। सभामुख अर्यालले कसैको नाम भने लिनु भएन। सभामुख अर्यालको सभापतित्वमा हिजो दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। उक्त बैठकमा सभामुख अर्यालले संसदलाई गरिमामय र मर्यादित बनाउनु पर्ने भन्दै सांसदको दायित्व बोध गराउनु यस्तो निर्णय गरिएको समेत बताउनु भएको छ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्सालदेखि सांसदहरू राजेन्द्र राई, सुनिल केसी सहितका थुप्रै सांसदहरूले कालो चश्मा लगाएर उपस्थित हुँदै आएकोमा असन्तुष्टि समेत जनाउनु भएको थियो। त्यसै सन्दर्भमा हिजो दिउँसो बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले संसदलाई गरिमामय र मर्यादित बनाउन सबैको दायित्व रहेको समेत उल्लेख गर्नु भएको छ। यता कार्यव्यवस्था परामर्श समितिले 14 साउनदेखि 10 भदौसम्मको क्यालेण्डर पारित गरेको छ। क्यालेण्डरमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रम भने समावेश छैन। नेकपा प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तरको कुराकानी गराउँदा सभामुखले सरकारसँग परामर्श गरेर तय गर्ने जवाफ दिएको समेत बताउनु भएको छ। तय नभएमा सदनमै नेमापति गर्ने धारणा समेत राखेको उहाँले बताउनुभयो।
0: नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको माग अनुसार आपूर्ति गर्न नसकिएको स्वीकार गर्नुभएको छ। हिजो सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले ग्यास आयातमा विगतको तुलनामा बढ़दै गए पनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको बताउनुभयो। यसअघि निगमले बजार ग्यास अभावका बीच पर्याप्त मात्रामा ग्यास उपलब्ध रहेको, अभावको अपवाहपछि नलाग्न भन्दै विज्ञप्ति जारी गरेको थियो। एउटा सिलिण्डरले केही समय धान्ने अवस्थामा तत्काल अर्को सिलिण्डरका लागि नाम दर्ता गर्दा वास्तविक आवश्यकतामा रहेका उपभोक्ता प्रभावित भएको उहाँको भनाइरहेको छ। उहाँका अनुसार सरकारले पहल गरेर मासिक 50-55 हजार मेट्रिक टन ग्यास आयात सुनिश्चित गर्न सके दशैं तिहार अघि उपभोक्ताका घरमा रहेका खाली सिलिण्डरसम्म भर्न सकिने र त्यसपछि बजारमा आपूर्ति अवस्था सामान्य बन्न सक्छ। ग्यास अभावको समस्या अबको 2 हप्ताभित्र समाधान भइसक्ने पनि उहाँले आश्वासन दिनुभयो। समितिले बजारमा खाना पकाउने ग्यासको आपूर्ति तथा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। अहिले बजारमा ग्यासको आपूर्तिमा समस्या देखिनुको कारण के हो? सीआईएनसँग कुराकानी गर्दै निगमका प्रवक्ता मनोज ठाकुरले भन्नुभयो,
2: जति रिक्वायरमेन्ट छ, जस्तै हाम्रो मासिक खपत चाहिँ 45-40 हजार मेट्रिक टन हो, त्यो परिमाण चाहिँ ग्यास आएकै छ। तर यो जुन बजारको 81 यो डिमान्ड बढेको कारणले गर्दाखेरि चाहिँ कतिपय ठाउँमा, सबै ठाउँमा त नभन्नु, कतिपय ठाउँमा चाहिँ ग्यास चाहिँ सहज रूपमा नपाएको भन्ने गुनासाहरू पनि आइरहेका छन् र विभिन्न संचार माध्यममा पनि त्यो आइरहेको छ। तर जसरी संचार माध्यममा आएको छ त्यो अवस्थामा पनि नरहेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। किनभने ग्यास आयातमा समस्या भएको भए यति उपभोक्ताहरू चाहिँ यसरी प्यानिक हुनुपर्ने अवस्था थियो, तर ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन। र हामीले जुन डिजर्टमा 46,000-47,000 मेट्रिक टन खपत हुन्थ्यो त्यसलाई पनि बढाएर अहिले चाहिँ जुन बजारको माग बढ्यो त्यसलाई पनि

0: ำเล
1: สามุดายกสูตรนาเน็ตโอค CIN มาฟदेशै भरि प्रसारण भइरहेको साझा खबरमा सर्पको टोकाई र भ्रमका कारण मृत्युको जोखिम
2: पानी खुवाउनु हुँदैन पटक्कै पनि पानी खुवाउनु हुँदैन पेसेन्ट चाहिँ कन्सियस छ अचेत अवस्था छैन कम्प्लिटली होसमा छ भने त्यस्तो अवस्थामा पानी खुवाउँदा चाहिँ मिल्छ खुवाउन मिल्छ यो चाहिँ बिल्कुलै मिल्छ
3: 128 मेगावाट तमौर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न शुरू पहिले नै छापिएका लाइसेन्स बाँड्ने बाहेक यातायातका सबै काम 20 दिनदेखि ठप्प मल ल्याउँदा भारतीय जेलमा पुगेका सरलाईका किसान दाजुभाइ जमानतमा छुट्दै लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
4: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
5: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
4: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
4: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ बाल विवाह रोकौ छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
6: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो मानवता नै सबै धर्मको मूल मर्म हो आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो
7: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं
8: मतभेद भए संवादबाट समाधान खोजौं सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं
6: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ
7: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं
8: मतभेद भए संवादबाट समाधान खोजौं सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं
6: शान्ति

0: प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको कान्तिपुरको पहिलो पृष्ठमा सुधारको नारादेखि विवादको घेरासम्म शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ भने आमाको दूध संकलन गर्न घर घर पुग्ने छ मिल्क भ्यान शीर्षकमा अर्को खबर प्रकाशित छ। नवजात शिशुका लागि दूधको माग अत्यधिक बढ़े पनि संकलन न्यून भएपछि काठमाडौँ उपत्यकाका घर घरमा पुगेर आमाको दूध संकलनको तयारी थालिने भएको छ। त्यस्तै भित्र विश्वमा मल ल्याउँदा भारतीय जेलमा रहेका सर्लाईका किसान दाजुभाइ जमानतमा छुट्दै शीर्षकको अर्को खबर पनि प्रकाशित छ। दुई बोरा यूरिया र छ बोरा डीएपी मल लिएर घर आउँदै गर्दा पक्राउ परेका सुरेश प्रसाद सिंह र नरेन्द्र प्रसाद सिंहलाई जमानतमा छाड्न भारतीय अदालतको आदेश रहेको छ। देशभरका स्वास्थ्य संस्थामा सर्पदंश विरूद्धको औषधिको चरम अभाव शीर्षकमा अर्जुन पौडेलले खबर लेख्नु भएको छ। वैशाख यता मात्रै विषालु सर्पको डसाईबाट कम्तीमा 53 जनाको मृत्यु र 716 जना घाइते भएका छन्। यो वर्ष विपदबाट भन्दा पनि 25% बढ़ी सर्पदंशको मृत्युको तथ्याङ्क छ अर्जुन पौडेलले लेख्नु भएको खबरमा उल्लेख छ। त्यस्तै भित्र पृष्ठमै राष्ट्र बैंकका कार्यकारी निर्देशकलाई अर्थमन्त्री वागलेका प्रश्नै प्रश्न शीर्षकमा खबर छ भने 128 मेगावाटको तमर मेवा जलविद्युत आयोजनाको सुरुङ खण्ड शुरू शीर्षकमा पनि खबर प्रकाशित छ।
3: नागरिक दैनिकमा नागरिकता नहुँदा सुविधाबाट वञ्चित शीर्षकमा चितवनबाट वसन्त ढुंगानालाई लेख्नु भएको खबर छ। चितवनको खैरहनी नगरपालिका 10 स्थित कठारमा सरकारले बनाइदिएको घरमा बस्नुहुन्छ छेउरी माझी। उहाँका दुई छोरा र तीन छोरी छन्। छोरा छोरीको विवाह भएर नाति नतिना जन्मिसकेका छन् तर तिनीहरूले पढ्न पाएका छैनन् किनभने उनीहरूको जन्म दर्ता नै छैन। कक्षा 5 सम्म त पढे त्यसभन्दा माथि गएपछि जन्म दर्ता चाहिने रहेछ माझीले भन्नुभएको छ। सरकारवाला निकायले समन्वय गर्नुपर्ने उहाँको माग छ। चिकित्सा स्नातक प्रवेश परीक्षा कहिले शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा सार्वजनिक गरेको करिब 1.5 महिना बितिसक्दा पनि चिकित्सा शिक्षा स्नातक तह एमबीबीएस बीडीएस बीएससी नर्सिङ बीपीएच बी फर्मा लगायतको एकीकृत प्रवेश परीक्षाको आवेदन अझै खुल्न सकेको छैन। यसले चिकित्सा शिक्षा अध्ययनको तयारीमा रहेका हजारौं विद्यार्थीलाई अन्यलमा पारेको छ भने शैक्षिक क्यालेण्डर समेत प्रभावित हुने निश्चित बनेको छ। एमाले किचलोले प्रदेश सरकार गठनमा अन्यल शीर्षकमा खबर छापिएको छ भने स्वार्थले संकटमा कांग्रेस आफ्नै दोकान खोल्ने तयारीमा नेताहरू शीर्षकमा बालकृष्ण अधिकारीले लेख्नु भएको छ। आर्थिक कारोबार दैनिकमा कर्मचारीले पाएनन् 15 दिनमा तलब न त प्रोत्साहन भत्ताको टुंगो शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको छ भने माथिल्लो अरूण आयोजना बादमा पुग्न 2 किलोमिटर सुरुङ निर्माण शुरू शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। 18 महिनामा सुरुङ 19 किलोमिटर सड़क र पुलसम्म सम्पूल सम्पन्न गरिने शीर्षकमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा पहिले नै छापिएका लाइसेन्स बाँड्ने भएका यातायातका सबै काम 20 दिनदेखि ठप्प भएको बारेमा मिलन विश्वकर्माले लेख्नु भएको छ। परीक्षण बिना नै कार्यान्वयनमा ल्याइएको नयाँ प्रणालीमा समस्या नै समस्या निम्तिएपछि देशभरका 43 वटै यातायात कार्यालयमा सेवा अवरूद्ध छ। हजारौं सेवाग्राही प्रभावित भएका छन्। संयुक्त राष्ट्र संघीय महासभामा यसपटक पनि प्रधानमन्त्री नजाने नेपालको नेतृत्व परराष्ट्र मन्त्री खनालले गर्ने शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर छापिएको छ। राप्रपाको निर्णयले बागमतीमा नयाँ सरकार गठन झनै पेचिलो शीर्षकमा मकवानपुरबाट पुष्पराज अधिकारीले लेख्नु भएको खबर छ भने सरकारबारे कांग्रेसको टिप्पणी सुशासन पारदर्शिता र जवाबदेहितामा पूर्ण असफल शीर्षकमा अर्को खबर पनि छापिएको छ। मित्रीपन्नामा सामान्य अवस्थाको दैनिक खपतभन्दा 50% बढ़ी ग्यास आयात तैपनि किन छ अभाव शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। इन्टरनेट सेवा प्रदायकबाट पाउने 2 अर्ब बक्यौता उठाउन सरकारको ताकेता शीर्षकमा कृष्ण रिजालले

0: लेख्नु भएको छ भने पहिलो पटक एकै वर्षमा 2 खर्बमाथि जीवन बीमा व्यापार शीर्षकमा पनि खबर छापिएको छ। गोर्खापत्र दैनिकमा वधशालाको फोहोर अब मोहर शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। बक्यौता रकम तिर्नुपर्छ शीर्षकमा सरकारले इन्टरनेट सेवा प्रदायक आईएसपी कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरसंचार सेवा शुल्क रोयल्टी तथा ग्रामीण दूरसंचार विकास कोष बापतको बक्यौता असुलीको विषय टुंग्याउने तयारी गरेको बारेमा खबर छापिएको छ। 10 मन्त्रालयको ओएनएम सम्पन्न भएको बारेमा नगेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। भित्रीपन्नामा भरतपुरमा भूमिगत लाइनबाट बिजुली वितरण शुरू भएको बारेमा खबर छापिएको छ। चितवनको भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली मार्फत विद्युत आपूर्ति शुरू गरिएको हो। पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत विद्युत वितरण प्रणाली तयार भई परीक्षणका क्रममा रहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतको पूर्वी राज्य झारखण्डमा चट्याङ लागेर 14 जनाको मृत्यु भएको छ, 8 जना घाइते भएका छन्। स्थानीय संचार माध्यमका अनुसार भारी वर्षा र आँधी बेहरीसँगै परेको चट्याङबाट 3 जिल्ला प्रभावित भएको छ। भारतको मौसम विज्ञान विभागले शनिबारसम्म झारखण्ड सहित विभिन्न क्षेत्रमा व्यापक ठूलो पानी पर्ने पूर्वानुमान गरेको छ। यसैबीच भारतमा मनसुनी वर्षाले निम्त्याएको बाढ़ी र पहिरोका कारण जुलाईदेखि हालसम्म 100 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। तथ्याङ्क अनुसार हजारौं मानिस डुबानका कारण आफ्नो घर तथा आवास छोड्न बाध्य भएका छन्। वार्षिक मनसुनले ल्याउने वर्षामा किसानहरू निर्भर रहने भए पनि जलवायु परिवर्तनले दक्षिण एसियाली क्षेत्रमा यस्ता घटनाहरू थप बढ़दै गएको समेत विज्ञहरूले चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। भारतको उत्तर पूर्वी राज्य असम मनसुनी वर्षाबाट सबैभन्दा धेरै प्रभावित भएको छ। उक्त राज्यमा कम्तीमा 87 जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। रूसको क्षेपास्त्र तथा ड्रोन आक्रमणबाट युक्रेनको किएव क्षेत्रमा 17 जनाको मृत्यु भएको छ। युक्रेनको राज्य आपतकालीन सेवा विभागका अनुसार आक्रमणबाट गोदाम रसद केन्द्र व्यापारिक भवन तथा औद्योगिक संरचनामा क्षति पुगेको छ। सबैभन्दा बढ़ी क्षति किएव क्षेत्रमा रहेको र त्यहाँ 16 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: साझा खबरमा अब खेल खबर। बीसौं एसियाली खेलकुद अन्तर्गत जापानमा आयोजना हुने 20 एसियाली खेलकुदमा नेपालबाट सहभागी हुने खेलाड़ी र अफिसियलको टुंगो लागेको छ। हिजो राष्ट्रिय खेलकुद परिषद राखेपाले कुल 22 खेलमा 136 खेलाड़ी सहभागी हुने टुंगो लगाएको हो। 22 खेलमा कुल 32 प्रशिक्षक सहभागी हुने पनि राखेपाले जानकारी दिएको छ। नेपालबाट 22 खेलमा 136 खेलाड़ी सहभागी हुँदा 80 पुरूष र 56 महिला रहेका छन्। पछिल्लो पटक खेल र खेलाड़ी संख्या धेरै तथा पदक कम आएपछि ठूलै आलोचना पनि भयो। अझ एक खेलका लागि पदाधिकारी अर्को खेलको अफिसियल बनेर प्रतियोगितामा सहभागी भएको पनि विगतको अभ्यास रहेको छ। सिद्दिकी शम्सुद्दीनले एसियन युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनशीपमा अन्तर्राष्ट्रिय टेक्निकल अफिसियलको भूमिका निर्वाह गर्नुहुने भएको छ र नेपाली क्रिकेट टीमले अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने एनटी टप एण्ड टी20 श्रृंखला खेल्नु भएको छ। त्यसका लागि नेपाल क्रिकेट संघ क्यानले खेल तालिका सार्वजनिक गरेको छ। क्यानले सहभागी हुने टीमको भने टुंगो लगाएको छैन अनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले 10 टोलीको सहभागिता रहने ग्लोबल क्वालिफायर्स प्रतियोगिताको मिति तय गरेको छ। प्रतियोगिता 22 फेब्रुअरीदेखि 23 मार्च 2027सम्म हुनेछ। प्रतियोगिताको भेन्यू अर्थात स्थान भने सार्वजनिक गरिएको छैन।
1: सर्पको टोकाईपछि के कुरामा सावधानी अप्नाउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: ट्राफिक टेकको 60th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। ट्राफिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब सर्पदंश उपचारको कुरा। सर्पको टोकाईबाट हुने धेरै जस्तो मृत्यु समयमै उपचार नपाउँदा हुने गरेको विज्ञहरू बताउँछन्। यसको मुख्य कारण मध्ये अन्धविश्वास र गलत उपचार पद्धति प्रमुख मानिन्छ। सर्पदंशको उपचार भ्रम र यथार्थबारे हामीले नेपाली सेना वीरेन्द्र अस्पतालमा कार्यरत सेनानी कन्सल्ट्यान्ट फिजिसियन डाक्टर ताहिर अली अन्सारीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
4: चुसेर काटेर जडीबुटी प्रयोग गरेर धामीझाँक्रीको प्रयोग गरेर त्यो कुनै अवस्थाले पनि निको पार्न, किनभने कुनै पनि साइन्टिफिक रिसर्चले प्रुभ गरेका छैन, प्रमाण छैन हामीसँग। त्यसमा यदि विषालु सर्पले टोक्या हो भने त्यसको लागि चाहिँ चाँडोभन्दा चाँडो त्यसलाई हस्पिटल पुर्याएर त्योभन्दा अगाडि प्राथमिक उपचारमा संलग्न हुनु पर्यो। चाँडोभन्दा त्यो सबसे प्रथम गर्नुपर्ने भनेको त्यो व्यक्तिलाई चाहिँ हामीले एस्योरेन्स दिनुपर्छ कि केही पनि हुँदैन, उहाँलाई शान्त राख्नुपर्छ। टोकेको ठाउँलाई चाहिँ हामी इमोबिलाइज गर्नुपर्छ, स्प्लिन्टहरू लगाउन सकिन्छ त्यहाँ, इमोबिलाइज गरेर चाँडो भन्दा चाँडो चाहिँ त्यो बिरामीलाई चाहिँ
5: इमोबिलाइज भनेको चाहिँ हलचल हुन नसक्ने गरी राख्ने भने
4: अब जस्तो यतिकै राख्दाखेरि हलचल हुन सक्छ, त्यही भएर हामीले त्यहाँ काठको चिज अथवा कुनै स्ल्याबहरू राखेर त्यसलाई चाहिँ हामी इमोबिलाइजेसन भन्छ। त्यो भयो भने के हुन्छ, हाम्रो जुन विष भित्र छिर्या छ त्यो चाहिँ एक्सपान्ड हुन पाउँदैन,
5: फैलिन
4: पाउँदैन। उहाँलाई चाहिँ चाँडो भन्दा चाँडो अस्पताल पुर्याउनु पर्यो। त्यसमा चाहिँ स्ट्रेचर अथवा हामी गाडीको प्रयोग गर्न सक्छौँ।
5: त्यसपछि सर्पले जहाँ टोकेको छ त्यो भाग चाहिँ चलाउनु भएन अनि त्यसपछि सकेसम्म अस्पताल छिटो पुर्याउनु पर्यो,
4: भन्दा छिटो पुर्याउनु
5: पर्यो। अघि जडीबुटीको कुरा उठिहाल्यो होइन, नेपालमा आयुर्वेद चिकित्सालाई लामो समयदेखि प्रयोगमा ल्याइराखिएको पनि छ, केही सम्भव भएको छ होइन। तर सर्प टोकाईमा आयुर्वेद जुन जडीबुटीको कुरा छ, टोकेको ठाउँमा लगाएपछि त्यसले चुस्छ अनि निको हुन्छ भन्ने खालको पनि रहेछ, यो चाहिँ के हो खास डाक्टर साहब?
4: यो सबै भ्रम हो, यी चिजहरू जति पनि छन् सबै भ्रम हो। अब विषालु सर्पले टोकिसकेपछि चाहिँ अब लिम्फेटिक सिस्टम हुन्छ हाम्रो बडीमा, त्यसबाट लिम्फेटिक सिस्टमबाट सर्कुलेट भएर हाम्रो ब्लडमा पुग्ने हो र बडीको हरेक पार्टमा पुगेर श्वास प्रश्वासलाई असर गर्ने, ब्रेनलाई असर गर्ने, रगत रक्तस्राव हुने, यी कुराहरू हुने हो। अनि न्युरोलोजिकल मेनिफेस्टेसन भन्छ, न्युरोलोजिकल मेनिफेस्टेसन करेट र कोब्राहरूको टोकाइबाट चाहिँ दिमागमा असर गर्ने, जस्तो आँखा हेर्न नसक्ने, लिड्स आई लिड फल हुन थाल्ने, बोल्न नसक्ने, निन्न नसक्ने, श्वास प्रश्वासमा प्रब्लम आउने, प्यारालाइसिसहरू हुने, यी लक्षणहरू हुन्। अब यसमा चाहिँ हजुरले कुनै पनि जडीबुटीको प्रयोग गरे भने, मैले अघि नै भनिसके साइन्टिफिक प्रमाण कुनै पनि यस्ता चिजहरूको छैन जसले चाहिँ पोइजनलाई चाहिँ निष्क्रिय बनाउन सकोस्। सर्पको टोकाई एउटा चाहिँ न्युरोटोक्सिक, अर्को चाहिँ मायोटोक्सिक, एउटा चाहिँ हेमाटोटोक्सिक। त्यो भनेको एउटा ब्रेन र नसाहरूलाई एफेक्ट गर्ने, अर्को चाहिँ रगतलाई असर गर्ने र तेस्रो चाहिँ मांसपेशीलाई असर गर्ने। अब न्युरोलोजिकल न्युरोटोक्सिक इफेक्टहरू भएको सर्पहरू जसले कज गर्न सक्छ त्यो भने, त्यसमा चाहिँ हजुरको अवस्था जुन छ आफ्नो ब्रेनको अवस्था, सोच्न सक्ने अवस्था, बोल्न सक्ने अवस्था, त्यो चाहिँ त्यसमा विस्तारी कमजोरीहरू आउन सक्छ, आँखाको आइलिड्सहरू ड्रुपिङ हुन सक्छ।
0: सेनानी डाक्टर ताहिर अली अन्सारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: 6 घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा, त्रिशुली, मर्स्याङ्री, सेती र काली गण्डकी नदीमा पानीको सतह बढ्दै नारायणी नदी आसपासमा डुबानको जोखिम, साँझैसम्म सतर्कता अप्नाउन पर्ने,
0: चिनिया दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन रद्द, अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन, 128 मेगावाट तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न शुरू,
1: पहिले नै छापिएका लाइसेन्स बाँड्ने बाहेक यातायात कार्यालयमा सबैभन्दा 20 दिनदेखि ठप्प, मल ल्याउँदा भारतीय जेलमा पुगेका सर्लाहीका किसान दाजुभाइ जमानतमा छुट्दै, झारफुकका नाममा सर्पको टोकाईबाट मृत्यु हुनेको संख्या बढ़दै,
0: भारतको झारखण्डमा चट्याङबाट एकै दिन 14 जनाको मृत्यु, मनसून शुरू भए यता 100 भन्दा बढ़ीको ज्यान गयो, रूसद्वारा युक्रेनमा व्यावसायिक क्षेत्र लक्षित क्षेप्यास्त्र तथा ड्रोन आक्रमण,
1: र जापानमा हुने विश्व एसियन गेम्समा नेपालबाट 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने, नेपालले 22 खेलमा सहभागिता जनाउने, आईसीसी एक दिवसीय विश्वकप आगामी वर्ष फेब्रुअरी 22 देखि मार्च 23 सम्म हुने।
0: साझा खबरको अन्त्यमा कार्टुन, हामीले नयाँ पत्रिका दैनिकमा रवि रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, भारतबाट आपूर्ति हुने मात्रा घटेको छैन तर नेपालमा ग्यासको अभाव भइरहेको छ। खाली सिलिण्डर बोकेर मानिसहरू विभिन्न चोकहरूमा दौड़िराखेका देखिरहेको छ र यहाँ व्यङ्ग गर्न खोजिएको छ। सरकारले पुर्याउँछु भनिराखेको छ, आश्वासन दिइराखेको छ तर दिइराखेको छैन। एउटा खाली स्थान देखाइएको छ जहाँ एकजना अलि दुब्लो पातलो वृद्धावस्थाको जस्ता देखिने व्यक्ति ग्यासको सिलिण्डर बोकेर त्यहाँ नजिकै हिँड्दै गरेको अवस्थामा एकजना सरकारका प्रतिनिधिले एउटा हातबाट कागजको चिरकटो जस्तो त्यहाँ थमाउन खोजिराखेको जस्तो देखिन्छ। त्यो खाली ग्यासको सिलिण्डर बोकेका व्यक्ति केही भन्न खोज्दैछन्, माथि यस्तो लेखिएको छ। यसलाई सल्काएर भात पकाउने कि लाइन जोडेर पकाउने?
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: समीक्षा चौदह के में बोधे लोटी पढ़ी रो बहले ने विवरण पी भी है मुई खातर खाई हमरो
1: खाई खाई बहु कोई लोटर बढ़ दिलवा
2: आगे समझो लोटी पढ़ती हूँ छापता ही गुरी
1: बढ़ दिया आप बढ़ दिवा लोटर खाले पढ़ दिम बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बनी खाई बिसा खाई मई विश्वास आनंद फोने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बनी आरी
3: सतर्क
2: सिद्धार्थ बैंक क्यारे जन हितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदैव भरी लाई
5: समाउने र लगेर अदालतमा दर्ता गर्दिने गर्दाखेरि सरकारको असफल हुँदै गयो न्यायपालिका पनि बन्द गर्दै गयो अर्थात् यहाँ चाहिँ कार्य योजना भनेको चाहिँ
6: तपाईँको नेटवर्कमा अलिकति खराबी आयो सुशीलजी नेटवर्कमा अलिकति खराबी आएको छ प्लिज
5: अनुसन्धान गर्ने एउटा निकाय छ हेर्नुहोस् त्यो निकायले अनुसन्धान गर्छ है अनुसन्धान गर्दै जाँदाखेरि त्यो निकायले गरेको अनुसन्धानमा चाहिँ हामीले सही तरिकाले आकलन गर्न सकिनौ भने क्लियर
6: आउँदैछ
5: त्यसो हुँदाखेरि आकलन गर्न सकिएन भने हामी के हुन्छौँ भन्दाखेरि चाहिँ हामी तेस्रो पक्ष दोषको जिम्मेवारी दोस्रो जस्तै अहिले समाउँदै छोड्दै भने अदालतलाई पनि दोष लगायौँ हामीले सरकारलाई पनि दोष लगायौँ त्यो प्रधानमन्त्री गृहमन्त्रीको जिम्मेवारी पनि होइन अदालतको जिम्मेवारी पनि होइन अनुसन्धान गर्ने निकायले अनुसन्धानको प्रमाण भेटेर मात्रै समाउनुपर्छ समाइदिने आफ्नो जिम्मेवारी पुरा गरिदिने प्रमाण नभेटिकन लगेर बुझाइदिने अदालतले छोडिदिने अदालत पनि बन्दाम हुन्छ सरकार पनि बन्दाम हुन्छ त्यसो हुँदाखेरि मैले अघि भन्न खोजेको के हो भने सरकार त परिवर्तन भयो तर त्यो अनुसन्धान गर्ने निकाय प्रहरी प्रशासन सरकारी वकिल अझै पनि के छ भने हिजकै धगधगी छ मान्छे आफ्नो पहुँच अनुसारको समाउने पहुँच अनुसारको छोड्ने जुन धगधगी छ प्रमाण नदुखाइकन अदालत लगिदिने पनि हिजोको व्यवस्था थियो त्यो पनि अहिले पनि त्यही कायम रहेको छ र त्यो व्यवस्थाका लागि हामीले अहिले सरकारले गरेका केही कठोर कदमलाई चाहिँ हामीले सुशासनको लागि भनेर मान्नुपर्छ किनभने ती संयन्त्रहरूले के गर्दैछन् अहिले भन्दाखेरि एक अदालत दोस्रो सरकार दुवैलाई बदनाम गर्ने काम गर्दैछन् यी व्यवस्थाबाट चाहिँ जोगिनुपर्छ अर्को कुरा तपाईँले जहाँसम्म 100 रुपियाँको भेटको सम्बन्ध कुरा त मैले अगाडि निकाल गरेँ र जेएनजी समूह भन्ने प्रश्न आयो हेर्नुहोस् जेएनजी समूह भनेको चाहिँ कसलाई मान्नुहुन्छ भन्दा म चाहिँ के मान्छु भने जेएनजी समूह भनेको कुनै पनि राजनैतिक दलसँग आबद्ध नभइकन यो देशमा सुशासन कायम गर्नको लागि निष्पक्ष भएर लाग्ने समूह चाहिँ म जेएनजी समूह भनेर मान्छु राष्ट्रपाको समूहमा भएको 28 वर्ष भन्दा मुनिका एमालेमा 28 वर्ष भन्दा मुनिका विद्यार्थी संगठन वा काङ्ग्रेसमा भएका विद्यार्थी जेएनजी म मान्दिनँ हेर्नुहोस् किनभने उनीहरू चाहिँ के हुनु भातृ संगठन हुन् र भातृ संगठनलाई जेएनजीको परिभाषाभित्र राखेर जेएनजीको बदनाम नगरौं त्यस कारण जेएनजी भनेको चाहिँ एमालेको झण्डामा बस्ने होइन राष्ट्रपाको झण्डामा बस्ने होइन काङ्ग्रेसको झण्डामा बस्ने होइन यो देशको नागरिकलाई चाहिँ कहाँनिर सुशासन भएन त्यो खोज्न आवाज उठाउने मान्छे चाहिँ जेएनजी हो त्यस कारणले जो आवाज सुन्दै हुनुहुन्छ तपाईँ ती आवाज भनेका हेर्नुहोला बुझ्नुहोला ती आवाज सुन्ने बोल्दै मान्छेका पृष्ठभूमि हेर्नुहोला ती कुनै न कुनै दलका मातृ संगठनका व्यक्तिहरू हुन् त्यसो हुँदाखेरि ती व्यक्तिको आवाजलाई जेएनजीको आवाज भनेर सम्बोधन नगर्नुहोस् सम्बोधन कसलाई गर्नुहोस् भने वास्तवमा नेपाली जनताको पीडाका लागि जो बोल्दैछ निस्वार्थ भएर दलको आवरणभन्दा बाहिर गएर ती व्यक्ति चाहिँ जेएनजी हुन् भनेर हामीले परिभाषित गर्न सकेनौँ भने हामी भाषा सृजना गर्छौँ समाजमा त्यस कारण भाषा सृजना गर्ने जिम्मेवारी हामी पनि छैन होला भन्ने चाहिँ म निवेदन गर्छु।
6: हस् सुशील साहबको लागि यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
5: हजुर नमस्कार।
6: वहाँ राजनीतिक विश्लेषक कानूनका जानकार सुशील साकोटा आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछ।
7: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: यो नेपाली रेडियो नेटवर्क,
3: हर विषयमा सरो बहस, नेपाली बहस,
4: यस नेपाली बहसका साथमा
5: प्रीति तयारी चौचौ
6: ग्लोबल आईबी बैंक, सबैका लागि बैंक
7: डिश होम इन्टरनेट।
8: यतिखेर हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेल हुनुहुन्छ। पोखरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: नमस्कार, गुड मर्निङ।
8: अब सरकार त सुशासनकै बाटोमा छ, जनताको डेलिभरीमा चाहिँ सरकार सक्रिय नै छ। अब सरकारको अहिलेको पर्फर्मेन्स हेर्दाखेरि तपाईँका पार्टीका महामन्त्री विपिन आचार्यजीले त कुनै एउटा अन्तर्वार्तामा 32 नम्बर दिँदा पास हुने हो भने मात्रै सरकार पास मान्न सकिन्छ, 40 नम्बर आउने कुरामा चाहिँ सरकार फेल भयो भनिदिनु भएछ। तपाईँ कति नम्बर दिनुहुन्छ यतिखेर?
9: त्यो नम्बर उहाँले भन्नुभएको भनेको सरकारलाई अझै प्रभावकारी ढंगले काम गरोस् भनेर त्यसतर्फ उत्प्रेरित हुन भनेको कुरा हो। त्यसलाई
8: नम्बर दिँदा कति, 32 नम्बर कि 28 नम्बर अहिले सरकारलाई?
9: होइन, यस्तो हो, तपाईँको यस्तो विषयमा नम्बरबाट मूल्याङ्कन गर्न कठिन हुन्छ है। नम्बर दिने कुन विषयमा, कुन सेक्टरमा, नम्बरले त्यसलाई नम्बरको आधारमा ठ्याक्कै क्यालकुलेसन गर्नको लागि धेरै कुराको, यसले यो सरकारमा आइसकेपछि कुन कुन क्षेत्रमा कुन कुन सुधार भयो, ती इन्डिकेटर, सुधारका इन्डिकेटरहरू के हुन् र कमी कमजोरी भएका कहाँ हुन्, त्यसमा के कमी कमजोरीहरू कसरी करेक्सन गर्नुपर्ने भएको छ, करेक्सन गर्ने प्रक्रियामा सरकार गएको छ कि छैन, यो सबै चिजलाई हेरेर चाहिँ त्यसलाई नम्बरिङ गर्नुपर्छ।
8: हजुरजी, 100 दिनका 100 काममै नम्बर दिँदाखेरि भने क्या मैले चाहिँ?
9: होइन, मैले भने नि सरकार अहिले ठ्याक्कै यो एक्जाम दिँदै दिँदा दिँदैको परिस्थिति र परिवेशमा हो, होइन? अब यसले परीक्षा कम्प्लिट गरिसकेपछि अनि त्यसपछि चाहिँ यसको परीक्षण हुन सक्छ।
8: सरकार चाहिँ थ्योरीमा राम्रो छ कि प्र्याक्टिकलमा राम्रो छ त्यसो भए?
9: अब त्यो मैले भने नि कुनै क्षेत्रमा थ्योरीमा बढी ल्यायो होला, कुनै क्षेत्रमा प्र्याक्टिकलमा राम्रो नम्बर आइरहेको होला, होइन, कुनै क्षेत्रमा प्र्याक्टिकल एक्जाममा अलिकति सुधार गर्नुपर्ने होला, कुन ठाउँमा थ्योरिटिकलमा सुधार गर्नुपर्ने होला।
8: सरकार त प्र्याक्टिकलमा त एकदमै कमजोर रह्यो भन्ने कुरा पनि आइरहेछ, होइन? प्र्याक्टिकलमा चाहिँ किकमा लाउने हुन्छ नि,
9: त्यो पब्लिकली आइराखेको छ, होइन, सबैतिर आइरहेको छ। अलिकति प्र्याक्टिकलमा चाहिँ अलिकति अलिक व्यवहारिक भएर अलिकति सहमति वातावरण परिस्थिति परिवेश सिर्जना गर्ने कुरामा सरकारको प्रयत्न रहोस् भन्ने हिसाबले चाहिँ आइराखेको छ। त्यसमा कसरी लुकाउनु पनि पर्दैन, लुकाएर होइन यस्तो उस्तो भनेर धेरै डिफेन्सिभ हुने, कुनै विषयमा धेरै अफेन्सिभ हुने जरुरत छैन, किनभने हामीले आफ्नो मुलुक र नागरिकहरूलाई केन्द्रबिन्दुमा राखेर आफ्ना विचारहरू व्यक्त गर्नुपर्छ। त्यसैले अहिले तपाईँले भन्नुभएको जस्तो केही व्यवहारिक पक्षमा सरकारले सुधार गर्नुपर्छ भन्ने आम नागरिकको चाहिँ अहिले धारणा छ। त्यो धारणालाई हामीले उहाँहरूले राखेको हामीपट्टिको पोजिटिभ दृष्टिकोण भनेर हेर्नुपर्ने हुन्छ।
8: जस्तो अब सपोजका लागि भौतिक पूर्वाधार मन्त्रीलाई सचिवालयको एउटा सदस्यले प्रश्न गर्नुभयो, जस्तो मानौ सड़क भनेको समयमा सम्पन्न भएन मन्त्रीज्यू भनेर एउटा प्रश्न गर्नुभयो, मन्त्रीज्यूले भन्नुभयो खुट्टा भाँचिदिनुहोस् भने, प्र्याक्टिकलमा चाहिँ सरकारको अलिकति त्यो पुगेन, त्यो डिफाइन पुगेन, अलिकति लोकतान्त्रिक पद्धति अनुसार चाहिँ सरकारका मन्त्रीहरू, सरकारका काम कारवाहीहरू अगाडि बढेनन्। जस्तो अब देवानगंजमा दुई समूहबीच झडप भयो, मन्त्रीज्यू के गर्ने, गृहमन्त्रीज्यू गोली ठोकिदिनुहोस् भने, प्र्याक्टिकलमा चाहिँ सरकारमा अलिकति कता कता कमजोरी तपाईँलाई पनि महसुस भएको छ, किनभने तपाईँ त पूर्व सुरक्षाकर्मी हो, एआईजी, नेपाल प्रहरीको एआईजी सम्म चाहिँ होइन भएर रिटायर भएको हो, राष्ट्र सेवक पनि हो, तर अलिकति हामी चाहिँ कतै सुरक्षा प्रशासनलाई पनि त्यो ढंगले परिचालन गर्न सकिरहेका छैनौं कि, यो अनुभूति भएको छ?
9: अनि सुरक्षा प्रशासनमा हामीले समीक्षा गर्नै पर्ने आवश्यकता छ। हेर्नुहोस्, कुनै पनि ठाउँमा परिस्थिति र परिवेशले नमाएको अवस्था पनि कहीँ गोली चल्यो सुरक्षाकर्मीबाट भने हामीले के बुझ्नुपर्छ भने, सुरक्षा निकायहरू, त्यसको कमाण्ड श्रृङ्खलाहरू कमजोर भएका छन्। त्यसमा जो जहाँ गयो, जुन ठाउँमा उपस्थित भयो, उसले आफ्नो इच्छाले, आफ्नो स्वविवेकले, आफ्नो चाहनाले पनि शक्तिको प्रयोग गर्ने नगर्ने कुराको अभ्यास हुन थाल्यो भने त्यो डरलाग्दो हुन्छ। त्यो अभ्यास उसले त्यतिखेर मात्रै गर्न पाउँछ जतिखेर गोली फायर नगरिकन परिस्थिति नियन्त्रणमा हुँदैन अथवा गोली फायर नगर्दा गोली फायर हुँदा भन्दाखेर डर लाग्दो क्षति चाहिँ त्यहाँ आउँछ भन्ने परिस्थितिमा त्यो उसले पाउने हो. नभएदेखि त्यो चेन अफ कमान्डमा बसेको शक्तिले निर्देशन नलिइकन परिस्थितिको इभ्यालुएसन नगराइकन त्यो पाउँदैन. तर अब यहाँ प्रश्न के उठिराखेको
8: छ होइन,
9: मैले भने त्यहाँ पहिलो प्रश्नै उठिरहेको छ, सुरक्षा निकायले यो गोली प्रयोग गरेको हो वा होइन भन्ने कुरा यकिन गर्नुपर्ने पहिलो आवश्यकता छ. दोस्रो आवश्यकता के छ त्यहाँ भनेदेखि, सुरक्षा निकायले गरेको हो भनेदेखि सुरक्षा निकायले गर्नुपर्ने अवस्था छ कि थियो कि थिएन. थिएन भने हामीले के बुझ्नुपर्छ भने अहिलेको कमान्डमा सुरक्षा निकाय असन्तुष्ट छ, त्यो कमान्डभित्र सुरक्षा निकाय छैन, त्यसलाई हामीले सुधार गर्नुपर्छ भन्ने कुरामा हामी जानुपर्छ. सुरक्षा निकाय भन्दा बाहिरबाट गोली प्रहार भएको हो भने त्यो बाहिरबाट गोली प्रहार हुने परिस्थिति, त्यहाँ हतियारभित्र हुने परिस्थिति, त्यो अवस्था कसरी सिर्जना भयो, त्यतिसम्म हामीले किन सूचना प्राप्त गर्न सकेनौँ, त्यति छिटो क्विक बाहिरबाट को हतियार बोकेर आएर त्यहाँ प्रहार गर्यो भन्ने कुराको अनुसन्धान गरेर त्यो पत्ता लगाउनु जरुरी छ. त्यसैले यसलाई यो कमी कमजोरी कहाँबाट भयो भनेर गम्भीर ढंगले हामीले मेन रूपमा नहेरिकन आफ्नो दृष्टिकोण राखेर सुरक्षा निकायलाई कमजोर बनाउने, उसको मनोबल गिराउने, अथवा चाहिँ बाहिरबाट आएको चाहिँ यस्तो किसिमको चाहिँ घुसपैठलाई नियन्त्रण नगर्ने हो भने भोलिका दिनमा गम्भीर परिस्थितिहरू उत्पन्न हुन्छन्, त्यो परिस्थितिलाई फेरि हामीले सामना गर्न सक्दैनौ. त्यसैले मैले यसमा के भन्छु भने तपाईँको सुरक्षा निकायको सर्टेन नर्म्स भेल्युज हुन्छ त्यसलाई परिचालन गर्ने, त्यो नर्म्स भेल्युजभित्र हामीले सुरक्षा निकाय राख्न सक्यो भने त्यसले ठिक ढंगले काम गर्छ र ठिक रिजल्ट आउँछ. त्यही घटनामा मैले भने सुरक्षा निकायले पहिलो कुरा त प्रयोग गरे होइन यकिन गरौं, दोस्रो कुरा प्रयोग गर्नुपर्ने गोली फायर गर्नुपर्ने अवस्था थियो थिएन यकिन गरौं, तेस्रो कुरा निर्देशन बिना तीको त्यहीँ फायर गरेको हो भनेदेखि आफ्नै डिसिसन लिएको भने त्यो डिसिसन लिनुपर्ने अवस्थामा पुग्नुपर्ने अवस्था थियो थिएन त्यो पनि यकिन गरौं, र चौथो कुरा यदि त्यस्तो परिस्थिति थिएन भनेर फायर भएको छ भने हामीले माथिबाट भएको कमान्ड तलसम्म पुग्दाखेरि त्यहाँ असन्तुष्टि छ, त्यो कमान्डको धागोले त्यो भित्र सुरक्षा निकायलाई बाँध्न सकेन, उनीहरू फ्रस्ट्रेट छन्, असन्तुष्ट छन्, उनीहरूको व्यवसायिकतामा कमी भइरहेको छ, त्यहाँ करेक्सन गर्नुपर्छ भनेर थाहा पाउनुपर्छ पहिलो कुरा. दोस्रो कुरा त्यो परिस्थितिबाट माथि उठिसकेपछि त्यो सूचना भइसकेपछि एक सुरुमा प्रारम्भिक अवस्थामा मात्रै सुरक्षा निकायभित्र मात्रै त्यसको चाहिँ चेन अफ कमान्डको श्रृङ्खलालाई आबद्ध गर्न सकिन्छ राख्न सकिन्छ, त्यो अलिकति बाहिर आइसकेपछि अथवा त्यसको सूचना माथिसम्म प्रभाव भइसकेपछि अब त्यसको नेतृत्वदायी भूमिकामा माथिल्लो तह बढ्दै जान्छ. हेर्नुहोस् त्यो कमान्ड पनि सिफ्ट हुन्छ, सामान्य अवस्थामा कमान्ड लोकल लेभलमा रहन्छ, जब स्थिति परिस्थिति बढ्दै जान्छ, असामान्य हुँदै जान्छ, कमान्ड श्रृङ्खला पनि सिफ्ट भएर माथिबाट निर्देशित हुँदै जान्छ र जानुपर्छ. होइन त्यो अन्तर्गत जस्तै हामीले विगतमा चाहिँ भाद्र 23-24 गते घटनामा पनि गृह मन्त्रालय गृहमन्त्री नैतिक जिम्मेवार हुन्छ भन्यौँ नि, किन भन्यो भने स्थानीय प्रशासन ऐनले के लेख्छ भने नि तपाईँको स्थानीय प्रशासन 2028 दफा 6 के लेखेको छ भने तत्काल प्रमुख जिल्ला अधिकारीले आफै घटनामा पुगेर शान्ति सुरक्षा कायम गर्ने कुरामा भएका सम्पूर्ण गरेर तुरन्त मन्त्रालयमा जाहेर गर्ने भनेको छ तपाईँको, अथवा शान्ति सुरक्षा कायम गर्ने कुरामा स्थानीय प्रशासन 2028 प्रयोग गर्दै प्रमुख जिल्ला अधिकारीले प्रहरीहरूको परिचालन गर्ने र त्यहाँ भएको गतिविधिको सम्बन्धमा गृह मन्त्रालयमा जाहेर गर्ने र गृह मन्त्रालयको निर्देशन अनुसार काम गर्ने भन्ने ढंगले त्यो एनमा व्यवस्था गरिएको छ. त्यसैले मैले कमान्ड सिफ्ट हुन्छ भने के हो भनेदेखि स्थिति बिग्रिँदै गयो भने त्यो लोकल लेभलमा त्यहाँको इन्स्पेक्टर डीएसपी एसपीको लेभलमा अथवा क्षेत्रीय प्रमुखको लेभलमा मात्रै कमान्ड रहँदैन, त्यो सिफ्ट हुँदै माथि गृह मन्त्रालयसम्म आइपुग्छ. होइन त्यसैले यो चिजलाई अहिलेको यो घटनालाई हामीले गम्भीरतापूर्वक एनालाइसिस गरेर भोलिका दिनमा यस्ता घटना हुन नदिनको लागि हामीले त्यहाँ के गर्यौं, के गर्नु पर्थ्यो, कहाँ चुक्यौं भन्ने कुरालाई हेर्न सकिनौ भने भावी दिनमा फेरि यस्तै प्रकृतिका घटनाहरू कहीँ जन्मियो भने त्यस

0: नियुक्ति प्रश्न गरेपछि गृहमन्त्री गुरूङले मेरो मन्त्रालय अन्तर्गत छैन भनेर पन्छिनु भएको छ।
1: युवाहरूलाई स्वरोजगार बनाउन, शिक्षा स्वास्थ्यमा पहुँच पुर्याउन, देशभित्रै उद्यमी बनाएर सुन्दर भविष्य देखाउन सक्नु पर्दथ्यो। त्यसको लागि सरकारी लगानी तथा बजेटको व्यवस्था कसरी गर्नुभएको छ म यही सोध्न चाहन्छु। धन्यवाद।
2: माननीय मन्त्रीज्यू,
3: अध्यक्ष महोदय, यो मेरो मन्त्रालयको विषयमा छैन, विषयवस्तुमा केन्द्रित हुनु पर्ला
2: सर। अब माननीय मन्त्रीज्यूलाई आसन ग्रहण गर्न अनुरोध।
0: राष्ट्रिय सभामा गृहमन्त्री गुरूङलाई प्रश्न सोध्ने विश्वकर्मा एकमात्र सांसद हुनुहुन्थ्यो। त्यसपछि महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीलाई पनि मदन कुमारी शाह गरिमाले मात्रै प्रश्न गर्नुभएको थियो। गरिमाले सरकारले महिलाहरूका लागि शुरू गरेको निलो बसले मौलिक असमानतातिर लैजान खोजेको हो भनेर सोध्नु भएको थियो। जवाफमा मन्त्रीवादीले सरकारले त्यस्तो चाहना नराखेको बताउनुभयो। दुवै मन्त्रीले आफ्ना मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिएपछि राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीका सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण समेत गराउनु भएको थियो। सो प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा सांसद रंजित कर्णले गृहमन्त्रीको सो अभिव्यक्तिबारे आपत्ति जनाउनु भएको थियो।
4: भर्खर अहिले गृहमन्त्रीजीले भन्नुभयो संसद रोस्टमबाट चाहिँ उहाँसँग दुई तिहाई बहुमतको लगभग सरकार छ, उहाँले सांसदको आवाजको सम्पूर्ण कुराको जवाब दिनु उहाँ जरुरी हुन सक्छ, उहाँको कुरा हो। तर म गम्भीर आपत्ति म व्यक्त गर्न चाहन्छु, गृहमन्त्रीजीले चाहिँ सांसदहरूलाई चाहिँ यो क्वेसन नसोध्नु होला, नसोधिदिनुहोस् भन्ने जुन किसिमको उहाँले चाहिँ निर्देशन दिनुभएको छ, म गम्भीर आपत्ति व्यक्त गर्दछु। संसदीय व्यवस्थामा जनताको आवाज चाहिँ मन्त्री र प्रधानमन्त्री सोध्नेको माध्यम नै सांसदहरू हो, उहाँको जवाब दिनै पर्छ भन्ने मेरो मान्यता हो।
0: फेरि मनसूनजन्य विपद व्यवस्थापनबारे जवाफ दिन रोस्टममा पुग्नुभएका गृहमन्त्री गुरूङले फेरि सांसदहरूको प्रश्नमा आपत्ति जनाउँदै क्षमा पनि माग्नु भयो।
5: यो मलाई अब अचम्म लागिरहेको छ यहाँ बसेर, म खासमा चाहिँ यसमै विषयमा केन्द्रित हुनुपर्ने हो। निर्मल पन्त हत्याकाण्ड र हाम्रो मनसुनजन्य विपद व्यवस्थाको सम्बन्ध के, सरकार के कसरी चाहिँ हुन्छ, होइन जवाफ दिनु नखोजेको चाहिँ होइन, तर अनुसन्धानको विषय चाहिँ यहाँ सदनमा बसेर चाहिँ हामीले बोल्नु हुँदैन, जुन चाहिँ कुरामा रिजल्टै आएको छैन, अनुसन्धानको प्रक्रियामा छ। त्यही भएर यसको लागि अलिकति रुखो बोली भयो होला मेरो तर्फबाट, त्यसको लागि क्षमा पनि माग्न चाहन्छु।
6: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बाँकी सम्पूर्ण बक्यौता आगामी भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डा विकास देवकोटाले बीमा प्रणालीमा सुधार र दिगोपनका लागि मन्त्रालयले चालेका कदमबारे जानकारी गराउनुभयो। देवकोटाका अनुसार गत आर्थिक वर्षमा बीमा बाफत करिब 24-25 अर्ब रूपियाँ भुक्तानी भइसकेको छ। हाल करिब 15 अर्ब रूपियाँ भुक्तानी हुन बाँकी रहेकोमा 10-12 अर्ब रूपियाँ भदौभित्रै राफसाफ गरिने उहाँले बताउनुभयो। कुल सेवाग्राही मध्ये 7% मात्र निजी अस्पताल जाने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले सरकारी अस्पतालको सेवा सुदृढ गरी ती सेवाग्राहीलाई पनि सरकारी क्षेत्रमै आकर्षित गर्ने नीति लिइएको बताउनुभयो। मन्त्रालयका अनुसार विगतमा मासिक 2 अर्ब रूपियाँ हुने गरेको बीमा खर्च हाल घटेर करिब 88 करोड़देखि 1 अर्ब रूपियाँमा झरेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन भरको।
10: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
6: अब बाँकी समाचार। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकका गुनासा सुनवाई प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि विस्तृत अवधारणा

0: प्रेरणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेश गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो। हेलो सरकारमा विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, वाट्सएप, इन्स्टाग्राम, इमेल लगायतका माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै पोर्टलमा व्यवस्थापन गर्ने गरी स्तरोन्नतिको प्रस्ताव गरिएको उपसचिव सापकोटाले बताउनुभयो। गुनासोकर्ताले सोझै सम्बन्धित कार्यालयमा हेलो सरकार प्रणालीमा गुनासो दर्ता गरी आवश्यक कार्यवाहीको जानकारी लिन सक्नेछन्। यसैगरी सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न नचाहेमा हेलो सरकारको स्वचालित प्रणाली मार्फत सम्बन्धित निकायमा पठाउन सकिनेछ।
1: नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र शाह नियुक्त हुनुभएको छ। मन्त्री परिषदको हिजोको बैठकले उहाँलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो। धनुषाको नगराइन नगरपालिका तीन निवासी चार्टर एकाउन्टेण्ट शाहले यस अघि निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसक्नु भएको छ।
0: उचित भाडादरको माग गर्दै राइडरहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। स्वतन्त्र चालक फाउण्डेशन नेपालको अगुवाईमा उनीहरूले आज प्रदर्शन गरेका हुन्। उनीहरूले इन ड्राइभको कार्यालय घेराउ समेत गरेका छन्। राइडर्सहरूले न्यायपूर्ण भाडादर निर्धारण गर्न, श्रम अधिकारको पालना गर्न र आफूहरूलाई पारिश्रमिकमा भएको शोषण अन्त्य गर्न माग गरेका छन्। यसअघि इन ड्राइभका राइडरहरूले पनि छुट्टै प्रदर्शन गरेका थिए।
1: अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेश सरकारले पूर्व प्रधानमन्त्री शेख हसीनालाई भारतबाट प्रत्यक्ष रूपमा संचार माध्यमसँग कुरा गर्न अनुमति दिइएको भन्दै कड़ा आपत्ति जनाएको छ। बंगलादेशको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रमले बंगलादेशी राज्य र जनताको अपमान गरेको आरोप लगाएको हो। मन्त्रालयले उक्त कार्यक्रम मार्फत शेख हसीना र उहाँका सहयोगीहरूले बंगलादेशी राज्य र जनताको उपहास गरेको टिप्पणी गरेको छ। हिजो साँझ दिल्लीमा भर्चुअल पत्रकार सम्मेलन गर्दै हसीनाले पत्रकारका प्रश्नको जवाफ दिनुभएको थियो। यो पछिल्लो दुई वर्षमा उहाँले पहिलो पटक प्रत्यक्ष रूपमा संचार माध्यमसँग गरेको संवाद थियो। पत्रकार सम्मेलनमा उहाँले डिसेम्बरसम्म स्वदेश फर्कने बताउनु भएको थियो। बंगलादेशको विदेश मन्त्रालयले उक्त कार्यक्रम बंगलादेशमा जुलाई क्रान्तिको दोस्रो वार्षिक उत्सव मनाइरहेको बेला भएको भन्दै यसलाई देशको सार्वभौमिकतामाथिको आक्रमण र आन्दोलनका शहीदहरूको अपमानको रूपमा व्याख्या गरेको छ। यसैबीच भर्चुअल प्रेस सम्मेलनमा पूर्व क्रिकेटर सकिब अल हसन सहभागी भएको केही घण्टापछि उहाँको घरमा पेट्रोल बम आक्रमण भएको बंगलादेशको अवामी लीगले दावी गरेको छ। अवामी लीगले सामाजिक सञ्जाल एक्स मार्फत जारी गरेको वक्तव्यमा सकिबको निवासमा पेट्रोल बम हमला भएको उल्लेख गरेको हो। पार्टीले यो घटनालाई आफ्ना कार्यकर्ता विरूद्ध जारी दमन अभियानको उदाहरण भन्दै आलोचना गरेको छ।
0: अब खेल समाचार। नेपालले न्यूजील्याण्ड एसँग एक दिवसीय अभ्यास खेल खेल्ने भएको छ। दुवै टोली बीचको खेल आगामी 6 सेप्टेम्बरमा अस्ट्रेलियाको डार्विन स्थित मरारा क्रिकेट मैदान 2 मा हुनेछ। न्यूजील्याण्ड क्रिकेट बोर्डले आज सामाजिक सञ्जाल मार्फत नेपालसँग एक दिवसीय अभ्यास खेल खेल्ने तय भएको जानकारी दिएको हो। नेपालका लागि यो अभ्यास खेल आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका दृष्टिले महत्वपूर्ण मानिएको छ। यो अभ्यास श्रृंखला अघि न्यूजील्याण्ड ए टोलीले अगस्त 20-30 हुने एन्टी टप एण्ड टी20 सिरिजमा प्रतिस्पर्धा गर्नेछ। न्यूजील्याण्डले आज एन्टी टप एण्ड टी20 सिरिजका लागि ए टोली घोषणा समेत गरेको छ। नेपालले पनि उक्त प्रतियोगितामा सहभागिता जनाउनेछ।
1: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: निर्मला हत्याकाण्डबारे जवाफ दिन गृहमन्त्री गुरूङद्वारा अस्वीकार, सांसदको आपत्तिपछि क्षमा याचना।
1: बीमाको बाँकी पक्यौता भदौभित्र भुक्तानी गर्ने मन्त्रालयको तयारी, हेलो सरकारलाई स्तरोन्नति गर्ने तयारी।
0: नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र शाह नियुक्त, उचित भाडाधरको माग गर्दै काठमाडौँमा राइडरहरूको प्रदर्शन।
1: भारतमा शेख हसीनाको पत्रकार सम्मेलनले बंगलादेशमा तनाव, बंगलादेशी जनताको अपमान गरेको आरोप, पूर्व क्रिकेटर हसनको घरमा आक्रमण
0: र नेपालले न्यूजील्याण्ड एसँग एक दिवसीय अभ्यास खेल खेल्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र दिनेश विदा हुन्छौं। नमस्कार।

देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन सुक्यो रात

कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छन्, यसैमा खुसी मिल्छ झैं लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि अन्तिम पटक भेटिदेऊ।

हँसाउने सकिन। हेर्न, यो हृदयमा गुम्सेका भावनाहरू जताउने सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखेकै रह

0: लुबाट
1: खाएपछि ठुलो मान्छेलाई खुट्टु हुँदैन.

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बज्यो।

0: र नेपाली नेटवर्क डट कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। नेपाली कंग्रेसको आधिकारिकता विवादमा पुनः सुनवाई हुने सम्बन्धी खबरबाट सर्वोच्च अदालतले नेपाली कंग्रेसको आधिकारिकता विवादमा यसअघि गरेको फैसला पुनरावलोकन गर्न अनुमति निशा दिएको छ। अब यो मुद्दा पुनः शुरूदेखि सुनवाई हुने भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको पुनरावलोकन निवेदनमा सुनवाईका लागि अनुमति दिएको हो। अब यो मुद्दाको सुनवाई पूर्ण इजलासमा हुने सर्वोच्च प्रशासनले जनाएको छ। यसअघि गत वैशाख 4 गते न्यायाधीश नोय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय सदर गर्दै देउवा पक्षको रिट खारेज गरेको थियो। सर्वोच्चको यस आदेशपछि प्रतिक्रिया दिँदै नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पुनः परीक्षण प्रक्रियाले विशेष महाधिवेशनको वैधानिकता तथ्य र राजनैतिक सत्यलाई अझ फराकिलो ढंगले उजागर गर्न मदत पुग्ने प्रतिक्रिया दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै उहाँले संयुक्त इजलासले यसअघि नै न्यायिक निरूपण गरिसकेको भए पनि संयम र परिपक्वताका साथ विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण तथ्य सम्मिलित न्यायालय समक्ष पुनः प्रस्तुत गर्न आफूहरू स्पष्ट खुला र तत्पर रहेको स्पष्ट पार्नुभएको छ। स्वास्थ्य उपचारका क्रममा विदेशमा रहनुभएका पूर्व सभापति देउवा भने आगामी साउन 26 गते स्वदेश फर्कनु हुने भएको छ। साउन 29 देखि 31 सम्म काठमाण्डुमा हुने पार्टीको राष्ट्रिय भेलालाई लक्षित गरी उहाँ फर्कन लाग्नु भएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धानका क्रममा पक्राउ पूर्जी जारी भएका देउवाले साउनभित्रै उपस्थित भई अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
1: बाँकेका योगराज ढकाल रिगल प्रकरणपछि रोकिएको कैदीहरूको कैद मिनहा प्रक्रिया पुनः सञ्चालन गर्न सरकारले गृह कार्य अघि बढ़ाएको छ। गृह मन्त्रालयले कैद कट्टी नियमावली 2076 संशोधनको मस्यौदा मन्त्री परिषदको विधेयक समितिमा पेश गरेको छ। रिगलको कैद मिनहा गर्ने राष्ट्रपतिको निर्णय 2080 कार्तिकमा सर्वोच्च अदालतले बदर गरेपछि उनी पुनः पक्राउ परेका थिए। हाल नेपालगंज कारागारमा रहेका उनको यही प्रकरणपछि अदालतबाट अन्तिम फैसला भई जेलमा रहेका कैदीहरूको कैद छोट प्रक्रिया रोकिएको थियो। नयाँ प्रस्ताव अनुसार नकारात्मक सूचीमा नपरेका र राम्रो चालचलन भएका कैदीहरूले 50% कैद भुक्तान गरेपछि मन्त्री परिषदको निर्णयबाट कैद छोट पाउन सक्नेछन्। सर्वोच्च अदालतको पछिल्लो फैसलालाई आधार मान्दै कैद छोट सुविधा दिँदा अब पीड़ितको मंजूरी वा सहमति अनिवार्य नहुने व्यवस्था नियमावलीमा समेटिएको छ। यद्यपि जन्मकैद, बलात्कार, भ्रष्टाचार र मानव अधिकार बेचबिखन जस्ता गम्भीर 10 प्रकारका कसुरमा सजाय काटिरहेको रहेका कैदीहरूले भने यो सुविधा नपाउने उल्लेख गरिएको छ।
0: कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणलाई लिएर राष्ट्रिय सभा बैठकमा गृहमन्त्री शोधन गुरूङ र सांसदहरूबीच भनाभन भएको छ। नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले निर्मला पन्तले कहिले न्याय पाउँछिन् भन्दै प्रश्न गर्दा गृहमन्त्री गुरूङले तपाईहरू सत्तामा हुँदा किन नगर्नु भएको भन्दै विगततर्फ प्रश्न गर्नुभयो। मन्त्री गुरूङले रोस्टममा कड़ा शैलीमा प्रस्तुत हुँदै आइन्दा यस्तो प्रश्न नगर्न सांसदहरूलाई भन्नुभयो।
2: मन्त्रीज्यूले बोल्दै गर्दाखेरि मेरो विधायकी अधिकार हनन भएको मैले प्रश्न गर्ने र मन्त्रीज्यूले उत्तर दिने यो हाम्रो नैसर्गिक अधिकार हो, हाम्रो संसदीय प्रणालीमा भइरहने कुरा हो। त्यसैले मैले प्रश्न गर्न पाउनुपर्छ र मन्त्रीज्यूले उत्तर दिनै पर्दछ। यो अबको कति महिना कति दिनभित्र हामी चेली निर्मलाले न्याय पाउँछ
3: म यसको उत्तर दिन चाहदिन।
4: माननीय मन्त्रीज्यू
3: म उत्तर दिन चाहदिन र माननीयज्यूले उठाउनु भएको विषय एकदमै सेन्सिटिभ छ। यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु। हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नु भएको? अहिले हामीलाई आएर त्यो भारी पकाउँदै गर्दाखेरि म माननीयज्यूलाई के एउटा आग्रह गर्न चाहे भन्दाखेरि यो एकदम सेन्सिटिभ विषय हो।
0: मन्त्री गुरूङको भाषा शैलीप्रति सांसदहरूले आपत्ति जनाएका थिए। सांसदले सोधेको प्रश्नको जवाब ठाडो भाषामा हुन गएको स्वीकार गर्दै गृहमन्त्री गुरूङले आफ्नो भाषा शैलीप्रति रोस्टमबाटै क्षमा माग्नुभयो।
3: निर्मल पन्त हत्याकाण्ड र हाम्रो मनसुनजन्य विपद व्यवस्थाको सम्बन्ध के सरकार के कसरी चाहिँ हुन्छ त्यही भएर मेरो तर्फबाट अब अलिकति ठाडो तरिकाले यो अलिकति भयो जस्तो लाग्यो मलाई पनि होइन। यसको लागि म क्षमा प्रार्थी पनि छु, हजुरहरूलाई माफ पनि माग्न चाहन्छु। मनसुनजन्य विपद व्यवस्थापनको विषयमा हामी यहाँ छलफल गर्दैछौँ। विषय केन्द्रित नभएर चाहिँ विपद व्यवस्थापनमा चाहिँ एउटा निर्मल पन्त हत्याकाण्डलाई चाहिँ जोडियो तर यो किन यसरी घुमाइन्छ?
0: घटनाको 8 वर्ष बितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन। घटनाका विषयमा सूक्ष्म अनुसन्धान भइरहेको गृहमन्त्री गुरूङले बताउनु भएको छ।
1: अविरल वर्षाका कारण आज नारायणी नदीको जलस्तर सतर्कता तह पार गरेपछि चितवनका तटीय क्षेत्रमा अहिले प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई सुरक्षित रहन अपील गरिरहेको छ। नारायणीमा बाढ़ी बढ़ेपछि पश्चिम नवलप्रासीको सुस्तामा स्थानीयहरू आफै अस्थायी तटबन्ध बनाउन जुटेका छन्। यता सप्तकोशी नदीमा पानीको बहाव 2,48,000 क्युसेक नागेपछि ब्यारेजका 34 ढोका खोलिएका छन् भने खतराको रातो बत्ती बालिएको छ। बाढ़ीका कारण महाकाली नदीमा बहाव बढ़दा कञ्चनपुरको बनवासा पुलमा चारपाङ्रे गाड़ी चलाउन रोक लगाइएको छ भने काली गण्डकी बढ़ेपछि पाल्पाको रानीमहल क्षेत्रका रिजोर्ट डुबानमा परेका छन्। रौतहटको लाल बकैया नदीको बाढ़ी हुलाकी सड़कमाथिबाट बग्दा यातायात रोकिएको छ भने पैह्रोले सिद्धार्थ राजमार्गको पाल्पा बुटोल सड़क खण्ड ठप्प भई सयौं यात्रु बीच बाटोमा छन्। मौसम पूर्वानुमान महाशाखाले आगामी 3 दिनसम्म कोशी बागमती कर्णाली लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ।
0: मनसूनजन्य विपदको व्यवस्थापन र पूर्व तयारीका सम्बन्धमा राष्ट्रिय सभाले सरकारलाई थप गम्भीर भन्दै आफ्ना प्रतिबद्धताहरू कार्यान्वयन गर्न निर्देशन दिएको छ। मनसूनजन्य विपद व्यवस्थापन सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथिको छलफलपछि अध्यक्ष नारायण प्रसाद दाहालले गृहमन्त्री शोधन गुरूङको प्रतिबद्धता अनुसार कार्य योजना लागू गर्न सरकारलाई भन्नुभएको हो। राष्ट्रिय सभाले हरेक आर्थिक वर्षको पुष असार मशान्तभित्र कार्यान्वयनको प्रगति विवरण सभा समक्ष पेश गर्न सरकारलाई भनेको छ भने विषयगत समितिलाई पनि अनुगमनमा सक्रिय हुन आग्रह गरेको छ। राष्ट्रिय सभामा पशु तथा माछामा देखिने संक्रामक रोगको रोकथाम र नियन्त्रणका लागि नयाँ विधेयक समेत दर्ता भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सभाको बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 पेश गर्नुभएको हो। विधेयकमाथिको छलफल र अन्य कार्यसूचीका लागि राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बजे बोलाइएको छ।
1: स्थानीय तहका ओडा कार्यालय मार्फत मृत्यु भएका र बसाई सराई गरेका व्यक्तिहरूको विवरण संकलन गरी मतदाता नामावली अध्यावधि गर्ने अभियान सञ्चालन गर्ने भएको छ। यस विषयमा आज आयोगले प्रदेश र जिल्ला निर्वाचन अधिकारीसँग अनलाइन बैठक गरेको छ। अभियानमा आवश्यक सहजीकरण गरिदिन आयोगले भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सबै स्थानीय तहमा पत्रचार गर्न अनुरोध समेत गरिसकेको छ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की सहित आयुक्तहरू डाक्टर जानकी कुमारी तुलाधर, गुण शमशेर जबरा, गुरू प्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको उपस्थितिमा बसेको बैठकमा अध्यावधिक कार्यक्रमलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने विषयमा छलफल भएको आयोगले जनाएको छ।
0: मुलुकको पूँजीगत खर्च गर्ने क्षमतामा सुधार ल्याउन सरकारले विभिन्न नीतिगत र प्रक्रियागत परिवर्तनहरू अघि बढ़ाएको जनाएको छ। सिंहदरबारमा आयोजित अर्थ समितिको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 80-100% बजेट खर्च हुने वातावरण बनाउन सरकार लागि परेको जानकारी दिनुभयो। विगतमा 118 अर्ब बराबरका ठेक्का स्थगित हुनु र प्रक्रियागत झन्झटका कारण पूँजीगत खर्च 50% सीमित भएको स्पष्ट पार्दै उहाँले अब रकमान्तरका लागि अर्थमन्त्री लाईको स्वीकृति लिनु नपर्ने नयाँ खरिद ऐन कार्यान्वयनमा ल्याइएको र ठूला ठेकाका लागि 3 वर्षको स्रोत सुनिश्चितता गरिएको उहाँले बताउनु भएको छ। यस वर्ष 15 खर्ब 80 अर्ब राजस्व संकलनको लक्ष्य राखिएको जानकारी दिँदै अर्थमन्त्री वाग्ले करदाता प्रोत्साहन कार्यक्रम मार्फत आकर्षक पुरस्कार दिने र विद्युतमा लगाइएको कर प्रणाली सुधारका लागि भएको दावी गर्नुभएको छ।
1: प्रतिनिधि सभाको साउन र भदौ महिनाका लागि नयाँ संसदीय क्यालेण्डर सार्वजनिक भएको छ। विभिन्न विधेयक प्रस्तुत गर्ने र छलफल गर्ने कार्यसूची समेटेर सार्वजनिक गरिएको क्यालेण्डरमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। प्रतिनिधि सभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रश्नोत्तर गराउनुपर्ने अनिवार्य व्यवस्था छ। तर साउन र भदौ 15 गतेसम्मका 9 बैठकको तालिकामा यो विषय नै परेको छैन। सभामुख डोल प्रसाद अर्यालले सदनमा उपस्थित भई समसामयिक विषयमा सम्बोधन गर्न सुझाव दिनुभयो र पनि प्रधानमन्त्रीबाट हालसम्म कुनै स्पष्ट प्रतिबद्धता आइसकेको छैन। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र खोरिया खराजोत पार्क टेयुङले विदाई शिष्टाचार भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा नेपाल र कोरिया बीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा बहुआयामिक चासोका विषयमा छलफल भएको छ। भेटका क्रममा राष्ट्रपति पौडेलले राजदूत पार्कलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई ज्ञापन गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
3: पाकिस्तानको ब्रड पिक हिमालमा हिमपैरोमा परिज्यान गुमाएका विश्व प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जा निम्स्ताई सहित पाँच आरोहीको शव उद्धार गरी स्कर्दु पुर्याइएको छ। आधार शिविरबाट हेलिकप्टर मार्फत स्कर्दु स्थित कम्बाइन्ड मिलिटरी अस्पताल पुर्याइएका शवहरूमा पूर्जा सहित नेपाली आरोहहरू निमा शेर्पा, ग्यालु शेर्पा, किल्ली पेवा शेर्पा र चिनिया आरोही वाङझोङ रहेका छन्। आवश्यक कानूनी र कागजी प्रक्रिया पूरा भएपछि पाँचैजनाको शव इस्लामाबाद लगिने अल्पाइन क्लब अफ पाकिस्तानले जनाएको छ। साउदी अरेबियाकी आरोही नधिरा अलहार्थी र नेपाली आरोही युक्त गुरूङको शव सम्बन्धित देश पठाइसकिएको छ र आजै युक्त गुरूङको शव केही बेर अगाडि काठमाडौँ आइपुगेको छ।
2: कन्सुलर प्रमाणीकरणका लागि अब सेवाग्राहीले परराष्ट्र मन्त्रालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ। परराष्ट्र मन्त्री सुशीर खनालले सिंहदरबार स्थित मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल ई प्रमाणीकरण प्रणालीको औपचारिक शुभारम्भ गर्नुभएको छ। कन्सुलर सेवा विभागले तयार पारेको यो नयाँ व्यवस्था लागू भएसँगै अब सेवाग्राहीले घरैबाट अनलाइन आवेदन दिएर सरकारी निकायबाट जारी वा प्रमाणित भएका शैक्षिक प्रमाणपत्र, सिफारिश पत्र तथा अन्य कागजातहरूको प्रमाणीकरण गराउन सक्नेछन्।
3: खाना पकाउने एलपी ग्यासको अभाव सुलेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमन र उजुरी सुनवाईमा सक्रियता बढ़ाएको छ। मन्त्रालयले ग्यासको कालोबजारी वा कृत्रिम अभाव भएको पाइएमा मोबाइल नम्बर 98511 16773, मोबाइल नम्बर फेरि एकपटक 98511 16773 सीधै सम्पर्क गरी जानकारी गराउन सर्वसाधारणलाई अपील गरेको छ। विगत केही दिनदेखि बजारमा ग्यास आपूर्ति सहज नहुँदा उपभोक्ताहरू घण्टौंसम्म लाइनमा बस्न बाध्य छन्। विषम परिस्थितिको फाइदा उठाउँदै केही व्यवसायीले बढ़ी मूल्य लिने र लुकाउने गरेको गुनासो आएपछि प्राप्त उजुरीका आधारमा तत्काल कार्यवाही र समस्या समाधानको पहल गरिने मन्त्रालयले जनाएको छ।
2: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले बागमती प्रदेशका सांसदहरूसँग सामूहिक छलफल गर्नुभएको छ। आज राप्रपाबाट प्रदेश सभामा रहेका सांसदहरूलाई बोलाएर लिङ्गदेनले सामूहिक छलफल गर्नुभएको हो। छलफलमा प्रदेश सरकारबारे पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले गरेको निर्णयबारे सांसदहरूलाई ब्रिफिङ गरिएको राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। अध्यक्ष लिङ्गदेनले समसामयिक परिस्थितिबारे प्रदेश सभाका सांसदहरूलाई ब्रिफिङ गरिसकेपछि सांसदहरूले सामूहिक रूपमा संकल्प गरेर बैठकको निर्णयलाई पूँजीको रूपमा ग्रहण गर्ने बाचा गरेको उहाँले बताउनुभयो। यस्तै पार्टी निर्णयको स्पिरिटमा समर्थन, एकताबद्ध र पूर्ण प्रतिबद्ध रहने सांसदहरूले बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभएको छ।
3: विश्वविद्यालय अनुदान आयोगले वैदेशिक शैक्षिक उपाधिको समकक्षता सेवा शुरू गरेसँगै अनलाइन आवेदन दिनेको संख्या बढ़ेको छ। सेवा शुरू भएको छोटो समयमै 3,000 भन्दा बढ़ी प्रयोगकर्ता प्रणालीमा दर्ता भइसकेका छन्। समकक्षता सम्बन्धी नियमावली अर्थ मन्त्रालयमा स्वीकृतिको अन्तिम चरणमा रहेकाले हाललाई त्रिभुवन विश्वविद्यालयकै मापदण्ड र सहकार्यमा काम अघि बढ़ाइएको छ। विद्यार्थीले अनलाइन मार्फत नै आवेदन दिन, शुल्क बुझाउन र डिजिटल प्रमाणपत्र प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घर जग्गा कारोबार गर्न अब अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने भएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक सूचना जारी गर्दै एकपटकमा 3 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यको घर जग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थालाई 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ। नयाँ व्यवस्था अनुसार 5 करोड़ रूपियाँसम्मको कारोबारका लागि 5 लाख र 5 करोड़ रूपियाँ भन्दा माथिको कारोबारका लागि 10 लाख रूपियाँ दस्तुर निर्धारण गरिएको छ। यसअघि आवेदन दिएर पनि असार मशान्तसम्म इजाजत नलिएका संस्थाहरूले पुनः अनलाइन आवेदन दिनुपर्नेछ। आवेदक कम्पनीका संचालकहरूले आपराधिक क्रियाकलापमा संलग्न नरहेको सम्बन्धी प्रहरीको सिफारिश पत्र सहित कागजातको प्रिन्ट प्रति विभागमा बुझाउनु पर्नेछ।
2: शेयर बजार परिसूचक नेप्सेमा आज 13.82 अंकको गिरावट आएको छ। यो गिरावटसँगै बजार 2654 बिन्दुमा पुगेको छ। दिनभर ओह्रालो लागेको बजारमा 64 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 202 कम्पनीको मूल्य घटेको छ। व्यापार उपसमूह बाहेक बैंकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत र बीमा सहित अन्य सबै उपसमूहका सूचक घटेका छन्। नेप्से घटे पनि कारोबार रकममा अघिल्लो दिनको तुलनामा केही सुधार आएको छ। आज 60,000 भन्दा बढ़ी पटकको कारोबारमा 4,62 करोड़ रूपियाँ बराबरको शेयर किनबेच भएको छ।
1: अब केही विदेशका खबर। अमेरिकाले चिनिया कम्पनीहरूमाथि प्रतिबन्ध र नयाँ ट्यारिफ लगाएपछि जवाफी कार्यवाही स्वरूप चीनले 6 अमेरिकी कम्पनीलाई कालो सूचीमा राखेको छ। चीनको वाणिज्य मन्त्रालयले अमेरिकातर्फ हुने ड्रोन, तीनका मुख्य पाठ पूर्जा र सम्बन्धित प्रविधिको निर्यातमा कड़ा नियन्त्रण लागू गरेको हो। नयाँ नियम अनुसार चिनिया संस्था र व्यक्तिहरूले कालो सूचीमा परेका अमेरिकी कम्पनीहरूसँग व्यापारिक सहकार्य गर्न पाउने छैनन् भने ड्रोन निर्यातका लागि अब छुट्टा छुट्टै अनुमति लिनुपर्नेछ। अमेरिकाको प्रहरी, दमकल, सुरक्षा निकाय र कृषि क्षेत्र प्रयोग हुने 80-90% ड्रोन तथा पाठ पूर्जा चिनिया आपूर्तिमा निर्भर रहेका छन्। चीनको यो पछिल्लो निर्णयका कारण अमेरिकामा ड्रोन उत्पादन र पाठ पूर्जाको लागत 35% बढ़ने अनुमान गरिएको छ।
2: अन्तर्राष्ट्रिय सहायतामा कटौती भएपछि अफगानिस्तानमा बाल कुपोषण गम्भीर बन्दै गएको र बाल मृत्युदर बढ़ने जोखिम उच्च बनेको छ। विश्व खाद्य कार्यक्रमका अनुसार अफगानिस्तानका 34 मध्ये 12 प्रान्तमा बाल कुपोषण अहिलेसम्मकै उच्च तहमा पुगेको छ। सन् 2021 तालिबान सत्तामा आएपछि शुरू भएको आर्थिक संकट, बेरोजगारी, खाद्यान्नको मूल्य वृद्धि र बजेट अभावका कारण यस वर्ष करिब 37 लाख बाल बालिका तथा 12 लाख गर्भवती एवं स्तनपान गराइरहेका महिला प्रभावित हुने अनुमान गरिएको छ। सहयोग कटौती कै कारण दर्जनौ स्वास्थ्य केन्द्र बन्द भएका छन् भने बजेट अभावले डब्ल्यूएफपीले आगामी महिनाका लागि लक्षित खाद्यान्न वितरण कार्यक्रम समेत स्थगित गर्नुपर्छ। दर बढ़ने जोखिम उच्च बनेको छ। विश्व खाद्य कार्यक्रमका अनुसार अफगानिस्तानका 34 मध्ये 12 प्रान्तमा बाल कुपोषण अहिलेसम्मकै उच्च तहमा पुगेको छ। सन् 2021 तालिबान सत्तामा आएपछि शुरू भएको

0: स्थगित गर्नु परेको छ।
1: अब खेलकुद। फिफाको अनिश्चितकालीन निलम्बनका कारण नेपालले चीनमा हुने 20 वर्ष मुनिको एएफसी एसियन कप क्वालिफायर्स गुमाएको छ। एसियाली फुटबल महासंघ एएफसीले आज सार्वजनिक गरेको खेल तालिकामा निलम्बनकै कारण नेपाललाई समावेश गरिएको छैन। निलम्बन नभएको भए नेपाल समूह आईमा पर्ने थियो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत असार 11 गते अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेपछि नेपालले गुमाएको यो तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। आगामी सेप्टेम्बर एकसम्म निलम्बन फुकुवा नभए नेपालले बंगलादेशमा हुने दक्षिण एसियाकै ठूलो प्रतियोगिता साफ च्याम्पियनशीप समेत गुमाउने जोखिम बढ़ेको छ।
2: नेपाल राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा न्यूजील्याण्ड ए टोलीसँग एक दिवसीय अभ्यास खेल खेल्ने भएको छ। न्यूजील्याण्ड क्रिकेट बोर्डले आज खेलको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपाल र न्यूजील्याण्ड ए बीचको खेल सेप्टेम्बर 6 अस्ट्रेलियाको डार्विन स्थित मरारा क्रिकेट ग्राउण्डमा हुनेछ। यस अभ्यास श्रृंखला अघि दुवै टोलीले अगस्त 20 30 सञ्चालन हुने एनटी टप एन टी ट्वेन्टी सिरिजमा प्रतिस्पर्धा गर्नेछन्। न्यूजील्याण्डको ए टोलीमा सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका अनुभवी खेलाड़ीको सहभागिता रहने जनाइएको छ।
1: कंग्रेस आधिकारिकता विवाद पुनरावलोकन हुने, सर्वोच्चबाट अनुमति प्रदान, विशेष महाधिवेशनको वैधानिकता थप पुष्टि हुने उपसभापति शर्माको प्रतिक्रिया देउबा साउन 26 स्वदेश फर्कने,
2: अविरल वर्षाले सप्तकोशी र महाकालीमा बाढ़ी, तटीय क्षेत्रमा प्रहरीको माइकिङ, आगामी 3 धेरै ठाउँमा भारी वर्षाको अनुमान, विपद व्यवस्थापनमा गम्भीर बन्न राष्ट्रिय सभाको सरकारलाई निर्देशन,
1: मृत्यु र बसाई सराई भइसकेकाको नाम मतदाता नामावलीबाट हटाइँदै सूची सच्याउन स्थानीय तहबाट विवरण संकलन गरिने, कन्सुलर प्रमाणीकरणका लागि अनलाइन प्रणाली लागू,
2: अमेरिका चीन व्यापार युद्ध 6 अमेरिकी कम्पनी कालो सूचीमा, अफगानिस्तानमा खाद्य संकट चुल्यो, अन्तर्राष्ट्रिय सहायता घटेपछि बाल कुपोषण अहिलेसम्मकै उच्च,
1: र फिफाको निलम्बनले नेपाली फुटबलमा धक्का, 20 वर्ष मुनिको एएफसी खेल्न नपाउने, साफ च्याम्पियनशीप समेत गुमाउने जोखिम, क्रिकेट टोलीले न्यूजील्याण्ड ए सँग एक दिवसीय अभ्यास खेल्ने।
2: नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं।

0: रेडियो एनआरएन 99.1।
1: हेलो
2: हजुर, हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
3: दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।

0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

कति फोन गरिरहेको छ यार, आजदेखि मलाई फोन नगर तैले। मेरो अमेरिका बस्ने केटीसँग बिहे हुँदैछ, त भन्दा 10 गुणा राम्री छ यार। आजदेखि त आफ्नो बाटो, म आफ्नो बाटो।

प्लिज दाई मलाई अन्यथा नसोच्नु ल, मैले उसको खुसीको लागि मात्र यति गरेको। ऊ मबाट टाढा भएपछि धेरै खुसी हुन्छ रे, त्यसैले मैले उसको खुसीको लागि यति गरेको। प्लिज दाई मलाई आफ्नो बहिनी सम्झेर माफ गरिदिनु ल प्लिज।

0: कन्सुलर प्रमाणीकरणका लागि अनलाइन प्रणाली शुभारम्भ, हेलो सरकारलाई स्तरोन्नति गरिने,
1: अमेरिकासँग प्रशस्त हतियार रहेको ट्रम्पको दावी, सैन्य सूचना चुहाउनेलाई कड़ा कार्यवाही गर्ने चेतावनी,
0: र नेपालले न्यूजील्याण्ड एसँग एक दिवसीय अभ्यास खेल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। संसदमा सरकारले बिजनेस दिन नसकेपछि मन्त्रीहरूले कर्मकाण्डी जवाब दिएका छन्। प्रतिनिधि सभाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएपछि गृहमन्त्री सुदन गुरूङ र महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले आज राष्ट्रिय सभाको बैठकमा गएर एक एकजना सांसदको जवाफ दिएका छन्। प्रधानमन्त्रीले संसदमा जवाफ नदिएको भन्दै आलोचना भइरहेको बेला गृहमन्त्री गुरूङ संसदमै बोलेका कारण आलोचित बन्नु परेको छ। एकजना सांसदकै प्रश्नको जवाफ पनि दिन नसकेपछि गृहमन्त्री गुरूङले माफी माग्नु परेको छ। राष्ट्रिय सभाका सांसद विष्णु बहादुर विश्वकर्माले निर्मला हत्याकाण्डबारे सोधेपछि जवाफ दिन रोस्टममा पुग्नुभएका गृहमन्त्री गुरूङले यो प्रश्न संसदमा कहिले नसोध्न आग्रह गर्नुभएको थियो। त्यति मात्र होइन, उहाँले आफ्नो सरकार आएपछि भएको घटना नभएकाले अघिल्ला सरकारलाई देखाएर पन्छिन खोज्नुभयो। प्रति प्रश्न गर्दा पनि सांसद विश्वकर्माले आफ्नो प्रश्न सोध्न पाउने अधिकारको हनन भएको सुनाउँदै निर्मलाले कहिले न्याय पाउँछिन् भनेर सोधेपछि गृहमन्त्री गुरूङले यो प्रश्नको जवाफ दिन्न भन्नुभएको हो।
3: मन्त्रीज्यूले बोल्दै गर्दाखेरि मेरो विधायकी अधिकार हनन भएको मैले महसुस गरेको छु। मैले प्रश्न गर्ने र मन्त्रीज्यूले उत्तर दिने यो हाम्रो नैसर्गिक अधिकार हो, हाम्रो संसदीय प्रणालीमा भइरहने कुरा हो। त्यसैले मैले प्रश्न गर्न पाउनुपर्छ र मन्त्रीजीले उत्तर दिनै पर्दछ, यो बाध्यता कुरा हो। हाम्रो सरकार गठन भएको सवा 4 महिना भइसक्यो। यस लगत्तै गठन भएको छानबिन तथा अनुसन्धान समितिले यतिका लामो समयसम्म पनि निष्कर्षमा नपुग्नु दुःखको कुरा हो। अबको कति महिना कति दिनभित्र हाम्री चेली निर्मलाले न्याय पाउँछिन्, यही प्रश्न राखे। धन्यवाद।
4: हुन्छ, म यसको उत्तर दिन चाहदिन
5: माननीय मन्त्रीज्यू,
4: म उत्तर दिन चाहदिन।
1: त्यसै गरी विश्वकर्माले युवाहरूले आत्मदाह र आत्महत्या गर्ने अवस्था अन्त्यका लागि सरकारले के गरिरहेको छ भन्ने प्रश्नमा गृहमन्त्री गुरूङले तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताउनुभयो। सोही प्रश्नको जवाफमा पनि सांसद विश्वकर्माले मनोवैज्ञानिक परामर्श र खेलकुदले मात्र नपुग्ने भन्दै युवालाई स्वरोजगार बनाउने योजना खै भन्दै प्रति प्रश्न गरेपछि गृहमन्त्री गुरूङले मेरो मन्त्रालय अन्तर्गत छैन भनेर पन्छिनुभयो।
3: युवाहरूलाई स्वरोजगार बनाउन, शिक्षा स्वास्थ्यमा पहुँच पुर्याउन, देशभित्रै उद्यमी बनाएर सुन्दर भविष्य देखाउन सक्नु पर्दथ्यो। त्यसको लागि सरकारी लगानी तथा बजेटको व्यवस्था कसरी गर्नुभएको छ, म यही सोध्न चाहन्छु। धन्यवाद।
5: माननीय मन्त्रीज्यू,
4: अध्यक्ष महोदय, यो मेरो मन्त्रालयको विषयमा छैन, विषयवस्तुमा केन्द्रित हुनु पर्ला।
5: अब माननीय मन्त्रीज्यूलाई आसन ग्रहण गर्न अनुरोध।
1: त्यसपछि महिला मन्त्री पादीलाई मदन कुमारी शाह गरिमाले पनि एउटा मात्र प्रश्न गर्नुभएको थियो। गरिमाले सरकारले महिलाहरूका लागि शुरू गरेको निलो बसले मौलिक असमानतातिर लैजान खोजेको हो भनेर सोधेपछि मन्त्रीवादीले सरकारको त्यस्तो चाहना नभएको बताउनुभयो। दुवै मन्त्रीले आफ्ना मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिएपछि राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीका सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण समेत गराउनु भएको थियो। सो प्रस्ताव माथिको छलफलमा भाग लिने क्रममा सांसद रंजित कर्णले गृहमन्त्रीको सो अभिव्यक्तिबारे आपत्ति जनाउनुभयो।
6: भर्खर अहिले गृहमन्त्रीजीले भन्नुभयो संसद रोस्टमबाट चाहिँ उहाँसँग दुई तिहाई बहुमतको लगभग सरकार छ।

0: उहाँले सांसदको आवाजको सम्पूर्ण कुराको जवाब दिन उहाँ जरुरी हुन सक्छ, उहाँको कुरा हो। तर गम्भीर आपत्ति म व्यक्त गर्न चाहन्छु, गृहमन्त्रीजीले चाहिँ सांसदहरूलाई चाहिँ यो क्वेसन नसोध्नु होला, नसोधिदिनुहोस् भन्ने जुन किसिमको उहाँले चाहिँ निर्देशन दिनुभएको छ, म गम्भीर आपत्ति व्यक्त गर्दछु। संसदीय व्यवस्थामा जनताको आवाज चाहिँ मन्त्री र प्रधानमन्त्री सोध्ने आएको माध्यम नै सांसदहरू हो, उहाँको जवाब दिनै पर्छ भन्ने मेरो मान्यता हो।
1: फेरि मनसुनजन्य विपद व्यवस्थापन बारे जवाफ दिन रोस्टममा पुग्नुभएका गृहमन्त्री गुरूङले क्षमा पनि माग्नुभयो। सांसदहरूले कच्चापन नदेखाउन भनेपछि गृहमन्त्री गुरूङले आफूले सिक्दै जाने बताउनुभयो।
2: अघि नै देखिहाल्यो, अघि मानेजीहरूले भनिहाल्नु भयो, तर मैले फेरि करेक्सन त गरेँ नि, त्यसमा त घमण्डै भएर त म बसिनँ नि त। त्यही भएर यो समयले आफूलाई परिपक्व बनाउँदै लान्छ होला मानेजीज्यू, समयले हामीलाई यहाँसम्म ल्याएको छ, हजुरहरू पनि यहाँ परिपक्व हुनुहुन्छ, धेरै धक्का खाएर आउनु भएको छ, त्यो धक्का हामीले पनि खाने हाम्रो इच्छा पनि छ, हजुर जस्तै परिपक्व भएर हामी अगाडि बढ्ने हाम्रो पनि एकदमै इच्छा छ यही सदनमा, र राम्रोसित हजुर जस्तै जवाफ पनि दिने हामीलाई नै इच्छा छ। कतिको शब्द नमिल्ला, कतिको के नमिल्ला, तर त्यसको लागि धेरै धेरै माफी पनि चाहन्छु।
3: राष्ट्रिय सभाले सर्वसम्मतिले स्वीकृत गरेको मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिएको छ। राष्ट्रिय सभा सदस्य कमला पन्थले प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत भएसँगै राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो।
4: सभामा सर्वसम्मतिले स्वीकृत मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा ध्यानाकर्षण प्रस्तावलाई उल्लेखित विषयहरूको कार्यान्वयनका लागि माननीय गृहमन्त्री सुदन गुरुङले सभामा व्यक्त गर्नुभएका प्रतिबद्धता समेतको आधारमा प्राथमिकताका साथ समन्वय कार्यान्वयन गर्न र हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन गर्दछु।
3: साथै उहाँले प्रस्तावमा उल्लेखित विषयको कार्यान्वयनका लागि अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई निर्देशन दिनुभएको छ। आजको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 पेश गर्नुभएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो सभा 1 बजे बस्नेछ।
1: नेपाली कंग्रेसको आधिकारिकता विवादमा यस अघिको फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज यस अघिको फैसला पुनरावलोकन गर्न अनुमति दिने आदेश गरेको हो। कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनरावलोकनको माग गर्दै छुट्टा छुट्टै निवेदन दिएका थिए। त्यसमाथि सुनवाई गर्दै सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिएको हो। यसअघि वैशाख 4 गते न्यायाधीश द्वय सारंगा सुवेदी र निरूपधोज निरौलाको इजलासले गरेको आदेश स्थापित नजिर तथा कानूनी सिद्धान्त एवं प्रचलित कानून समेतको प्रतिकूल रहेको दावी गर्दै देउबा र खड्का अदालत पुगेका हुन्। विशेष महाधिवेशनबाट गगन थापाले नेतृत्व हत्याउँदै आधिकारिकता पाएपछि रक्षात्मक बनेको पूर्व सभापति देउवा पक्षले ठूलो राहत पाएको छ। यसअघि निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतबाट विशेष महाधिवेशनलाई नै आधिकारिकता दिने फैसला भएको थियो।
3: कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा यही साउन 26 गते स्वदेश फर्कनुहुने भएको छ। उपचारका लागि पत्नी आरजु राणासहित हङकङमा रहनुभएका देउवा 26 गते स्वदेश फर्किने तय भएको नेता डाक्टर प्रकाश शरण महतले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। आफू पक्षी नेताहरूले छुट्टै पार्टी खोल्न राष्ट्रिय भेला बोलाएपछि उहाँ त्यसअघि नै नेपाल फर्कन लाग्नु भएको हो। यसबीचमा कंग्रेसका सीमित नेताहरूसँग देउवाले नियमित कुरा गरिरहेको नेताहरूले बताउने गरेका छन्। गत साउन 5 गते बीपी स्मृति जयन्तीमा एक सन्देश जारी गर्दै देउवाले आफू चाँडै स्वदेश फर्कन लागेको जानकारी गराउनु भएको थियो। गत फागुन 13 गते नेपालबाट सिंगापुर जानुभएका देउवा दम्पति उतैबाट हङकङ गएर बस्नु भएको छ। जेन्जी आन्दोलनका क्रममा घाइते हुनुभएका देउवा दम्पति चुनाव अघि मात्रै उपचारका लागि विदेश जानु भएको थियो।
1: जेन्जी अभियन्ता मिराज ढुंगानाले सरकारले नेपाली सेनालाई कमजोर बनाएको आरोप लगाउनु भएको छ। आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा उहाँले भारतमा त्यत्रो आन्दोलन हुँदा नचलेको गोली कप्तानगंजमा हालै भएको साम्प्रदायिक झडपमा चल्नुले देशको सुरक्षा व्यवस्था छर्लंग भएको बताउनुभयो। जेन्जी आन्दोलनमा गोली चल्दा तत्कालीन प्रधानमन्त्रीलाई जिम्मेवार ठान्ने तर अहिलेका प्रधानमन्त्रीको पक्षमा सामाजिक सञ्जालमा लेखिएको बताउनुभयो।
5: यही घटना जेन्जी आन्दोलनमा हुँदाखेरि एउटा कुरा के ध्यानमा दिउँ भन्दाखेरि यो साम्प्रदायिक द्वन्द्वमा जो जो बित्नु भयो उहाँ सबै युवा र जेन्जी उमेर समूहका हुनुहुन्थ्यो। भनेपछि त्यो घटना फरक र यो घटना फरक कसरी भयो? आखिरमा ज्यान त युवाकै गएको रहेछ, आखिर त ज्यान त जेन्जीकै गएको रहेछ।
1: सेनालाई बारम्बार आन्तरिक साना घटनामा परिचालन गरिएमा त्यसको दीर्घकालीन प्रभाव राष्ट्रिय सुरक्षामा पर्न सक्ने उहाँको भनाइ छ।
5: तर यदि यो देशको सेना फेल भयो भने वैदेशिक हस्तक्षेप हुन्छ, त्यो कारणले सेनालाई फितलो गर्ने काम, सेनालाई सानोदेखि सानो सुकुम्बासी व्यवस्थापन जस्तो सानो कुरामा पनि यदि जंगेड्डाबाट सेना निस्किन्छ भने भोलि यो देशमा ठूलो दुर्घटना हुन्छ। त्यति खालको त्यति परिपक्व सोच यो सरकारले राख्योस्।
1: उहाँले नेपालमा चीन विरोधी गतिविधि भइरहेको उल्लेख गर्दै सरकारको परराष्ट्र नीतिप्रति पनि प्रश्न उठाउनुभयो।
3: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नीतिमा भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अव्यवस्थित पूर्वाधार, सेवा शुल्क र सुरक्षाकर्मीको व्यवहारप्रति आपत्ति जनाउनु भएको छ। आज सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सांसद भण्डारीले विमानस्थलमा नागरिकले भोग्नु परेका समस्याबारे सरकार र सम्बन्धित निकायको ध्यान आकर्षण गराउनु भएको हो। विमानस्थलमा कार्यरत निजी क्षेत्रका सुरक्षा गार्डहरूको व्यवहारप्रति पनि उहाँले प्रश्न उठाउनुभयो।
6: कति बेला गाडीमा आउनु भन्छ, घण्टो आएर कुर्नुपर्ने अवस्था हुन्छ र त्यो अचम्म लाग्छ। र सबैभन्दा ठूलो कुरा मैले अनुभव गरे, त्यहाँ सिक्युरिटी गार्ड हुनुहुन्छ, कुन कम्पनीको मलाई थाहा छैन, तर उहाँहरूले निम्न स्तरको एउटा व्यवहार गर्नुहुन्छ।
3: विकसित मुलुकहरूमा शुल्क तिरेर सुविधा सम्पन्न लाउन्जमा बस्ने विकल्प हुने भए पनि नेपालमा न्यूनतम पूर्वाधार समेत नभई शुल्क मात्र असुलिएको उहाँको टिप्पणी छ। रासोपाकी अर्का सांसद दोलाखाका जगदीश खरेलले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था र सेवा शुल्कमा भइरहेको मनोमानीप्रति आपत्ति जनाउनुभयो।
7: मान्छे त्यो आफ्ना श्रीमती छोराछोरीहरू लिन जानेहरू, श्रीमतीको त्यो श्रीमती खुट्टा फुटेको चप्पल नलाई गएर उभिराखेको हाल्दैछ, उसले 100 रुपियाँ 13 गएर भित्र बस्नुपर्छ। पैसा उनले भित्र बस्न पाउने, पैसा नहुने भित्र बस्न पाउने त हुँदैन होला नि, त त्यो समान हुनु पर्ला नि। त्यस कारणले त्यसमा राम्रोसँग हाम्रो पर्यटन मन्त्रालयले यसमा ध्यान दिनुपर्छ। मेरो त्यत्रो बिच त्यत्रो कुराहरू उठ्यो, कति मिडियाहरूले के लेख्नुभयो त्यो कुरा समस्या, तर मिडियाहरूलाई मैले धन्यवाद दिएको छु, त्यो कुरा बाहिर त ल्याइदिएको छ नि त।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
9: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा पक्राउ परेका ऋषिराज मोरलाई 1 करोड़ धरोटीमा रिहा गर्न विशेष अदालत काठमाडौँले आदेश दिएको छ। आज विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले मोरलाई धरोटीमा छोड्न आदेश दिएको हो। अदालतले तोकिएको धरोटी वा बैंक जमानत पेश गरे तारीखमा रही मुद्दा प्रपक्ष गर्न र त्यसो गर्न नसके विशेष अदालत नियमावली 2080 नियम 30 उपनियम 2 बमोजिम थुनामा राख्न आदेश दिएको छ। उनी विरूद्ध धितोपत्र बजारमा कृत्रिम रूपमा मूल्य वृद्धि गरी विभिन्न कम्पनीहरूको उच्च मूल्यमा शेयर बिक्री गर्ने योजनाबद्ध रणनीति अपनाएर विभिन्न पब्लिक लिमिटेडका कम्पनीलाई हानि नोक्सानी पुर्याएको आरोप लागेको थियो। विशेष गरेर हिमालयन रि इन्सुरेन्स कम्पनीलाई घाटा लगाएको आरोप थियो। उनी विरूद्ध 3,78,82,75,622 बराबरको बिगो दावी गर्दै मुद्दा दायर भएको थियो। तर प्रपक्षका लागि भएको बहसका क्रममा अदालतमा बयान गर्दा मोरले सबै आरोप अस्वीकार गरेको आदेशमा उल्लेख छ।
3: रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिकाका नगर प्रमुख रवि केसी सहित 11 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 8 बिस्कोटको दुग्ध सहकारी संस्था लिमिटेडका नाममा चिस्यान केन्द्र निर्माण र गाड़ी खरिदका लागि सरकारबाट प्राप्त अनुदानको दुरूपयोग गरी कुल 1,71,40,924 रूपियाँ हिनामिना गरेको ठहर गर्दै विशेष अदालतमा आज मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार सहकारीले मापदण्ड नपुर्याए पनि कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा प्रक्रिया विपरीत अनुदान उपलब्ध गराइएको र डेरी सञ्चालन नगरेको पाइएको छ। 8 बिस्कोट दुग्ध सहकारी संस्था लिमिटेडका नाममा चिस्यान केन्द्र निर्माण र गाड़ी खरिदका लागि सरकारबाट प्राप्त अनुदानको दुरूपयोग गरिएको पाइएको अख्तियारको भनाइ छ। सहकारीका अध्यक्ष जनक बटालाले डेरी सञ्चालन गर्ने भनी नगरपालिका र प्रदेश सरकारबाट लाखौं रकम बुझे पनि 2 वर्षसम्म डेरी सञ्चालन नगरेको र सरकारी बजेटबाट किनिएका गाड़ी व्यक्तिगत काममा प्रयोग गरेको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभएको छ। अनुसन्धानका क्रममा चिस्यान केन्द्र निर्माणका लागि विनियोजित 91,17,773 रूपियाँ र दुग्ध ढुवानीका लागि मिल्क ट्याङ्कर तथा गाड़ी खरिद गर्न दिइएको 80,23,051 रूपियाँ गरी कुल 1,71,40,924 रूपियाँ हिनामिना भएको देखिएको छ। मेयर केसीको हकमा भने 80,23,051 रूपियाँ बिगो कायम गरी सजायको माग दाबी गरिएको छ।
4: अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 यही साउनदेखि लागू हुने तलबमान सार्वजनिक गरेको छ। यही साउन 6 गते बसेको मन्त्री परिषद बैठकले नयाँ तलबमान ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सम्बन्धी निर्णय गरेको थियो। गत जेठ 15 गते बजेट मार्फत सरकारले 10% तलबमान वृद्धि गर्ने र 10% प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो। मन्त्रालयले हिजो सरकारी निकायलाई गरेको पत्राचारमा नयाँ तलबमानको विषयमा जानकारी गराइएको हो। निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीले निवृत्त भरण परियोजनका लागि अनुसूची 1-8 सम्मको नयाँ तलबमान एवं 1 दिनको तलब बराबरको ग्रेड रकम र वृद्धिपछि कायम हुने तलबमानको 10% मासिक प्रोत्साहन भत्ता बापतको रकम पाउनेछन्।
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बाँकी सम्पूर्ण बकेउता आगामी भदौभित्र भुक्तान गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बीमा प्रणालीमा सुधार र दिगोपनाका लागि मन्त्रालयले चालेका कदमबारे जानकारी गराउनु भएको हो। देवकोटाका अनुसार गत आर्थिक वर्षमा बीमा बापत करिब 24-25 अर्ब रूपियाँ भुक्तानी भइसकेको छ। हाल करिब 15 अर्ब रूपियाँ भुक्तानी हुन बाँकी रहेकोमा 10-12 अर्ब रूपियाँ भदौभित्रै राफसाफ गरिने उहाँले बताउनुभयो। कुल सेवाग्राही मध्ये 7% मात्र निजी अस्पताल जाने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले सरकारी अस्पतालको सेवा सुदृढ गरी ती सेवाग्राहीले पनि सरकारी अस्पतालमै आकर्षित गर्ने नीति लिइएको बताउनुभयो।
4: नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र शाह नियुक्त हुनु भएको छ। मन्त्री परिषदको हिजोको बैठकले उहाँलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो। धनुषाको नगराइन नगरपालिका 3 निवासी चार्टर्ड अकाउन्टेन्ट शाहले यसअघि निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसक्नु भएको छ।
3: नेपाली कंग्रेसका सांसद जगत तिमल सिन्हाले प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले 3 अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण सोध्न सरकारलाई दिएको निर्देशनप्रति आपत्ति जनाउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा उहाँले नेपालको न्यायपालिका र न्यायाधीशमाथि प्रश्न उठाइएको भन्दै एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्टस र ह्युमन राइट्स वाचलाई स्पष्टीकरण सोध्न दिएको निर्देशन आपत्तिजनक रहेको बताउनु भएको हो। उहाँले नेपालको स्वतन्त्रता र निष्पक्षतामाथि अन्तर्राष्ट्रिय संस्थाले बोल्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्न महत्वपूर्ण रहेको बताउनुभयो। समितिले हिजो सर्वोच्च अदालतका 3 न्यायाधीशलाई राजीनामा दिन दवाब दिने आशयको संयुक्त विज्ञप्ति जारी गरेको विषयमा छलफल गर्दै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत ती संस्थासँग आधिकारिक स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको थियो।
4: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकका गुनासा सुनवाई प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेश गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो। हेलो सरकारमा विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, वाट्सएप, इन्स्टाग्राम, इमेल लगायतका माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै पोर्टलमा व्यवस्थापन गर्ने गरी स्तरोन्नतिको प्रस्ताव गरिएको उपसचिव सापकोटाले बताउनुभयो। गुनासोकर्ताले सोझै सम्बन्धित कार्यालयमा हेलो सरकार प्रणालीमा गुनासो दर्ता गरी आवश्यक कार्यवाहीको जानकारी लिन सक्नेछन्। यसै गरी सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न नचाहेमा हेलो सरकारको स्वचालित प्रणाली मार्फत सम्बन्धित निकायमा पठाउन सकिनेछ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। थाहाखबर.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो

समाचारमा विविधता, विचारमा सन्तुलन, थाहाखबर.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहाखबर.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। पाकिस्तानको ब्रोड पीक आरोहणका क्रममा हिम पहिरोमा परेर ज्यान गुमाएका पर्वतारोही पूर बहादुर गुरूङ युक्ताको शव नेपाल ल्याइएको छ। साउन 14 हिम पहिरोमा परेर निधन भएका उनको शव आज साँझ कतार एयरवेजको विमान मार्फत नेपाल ल्याइएको हो। घटनापछि उद्धार तथा समन्वयका लागि कृतिमानी आरोही निर्मल पूर्जाका व्यवसाय साझेदार एवं रासोपा सांसद मिगमा डेभिड शेर्पा पाकिस्तान जानु भएको थियो। उहाँ युक्ताको शव लिएर नेपाल फर्किनु भएको हो। युक्ताको शव अन्तिम श्रद्धाञ्जलीका लागि आज नक्साली स्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा राखिनेछ। त्यसपछि भोलि बिहान 9 बजे स्वयम्भूमा अन्त्येष्टि गर्ने तयारी छ।
2: परराष्ट्र मन्त्रालयले विभिन्न निकायबाट प्रवाह गरिने सेवालाई डिजिटलाइज गर्ने उद्देश्यले कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन प्रणाली नेपाल ई प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले आज सिंहदरबार स्थित कन्सुलर सेवा विभागमा आयोजित एक कार्यक्रमका बीच यस प्रणालीको उद्घाटन गर्नुभएको हो। नेपालका सरकारी निकायबाट जारी भएका शैक्षिक प्रमाणपत्र, सिफारिश पत्र लगायतका कानूनी कागजातहरूको कन्सुलर प्रमाणीकरण प्रक्रियालाई सरल, पारदर्शी, प्रविधि मैत्री बनाउन यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो।
3: ललितपुरको ग्वारकोमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आज बिहान कोटेश्वरबाट ग्वारको तर्फ जाँदै गरेको B2X3590 नम्बरको बस फ्लाइओभरको भित्तामा ठोकिएर दुर्घटना भएको हो। मृत्यु हुनेमा अन्दाजी 40 वर्षीय जेनिसा लामा रहेकी छन्। दुर्घटनामा 19 जना घाइते भएका थिए।
2: उचित भाड़ा दरको माग गर्दै राइडरहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। स्वतन्त्र चालक फाउण्डेशन नेपालको अगुवाईमा उनीहरूले आज प्रदर्शन गरेका हुन्। उनीहरूले इन्ड्राइभको कार्यालय घेराउ समेत गरेका छन्। राइडर्सहरूले न्यायपूर्ण भाड़ा दर निर्धारण गर्न, श्रम अधिकारको पालना गर्न र आफूहरूलाई पारिश्रमिकमा भएको शोषण अन्त्य गर्न माग गरेका छन्।
3: काठमाडौँ उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने गरी गुरू योजना तर्जुमा गरिएको छ। उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउन तयार गरिएको नयाँ यातायात गुरू योजनाले दीर्घकालीन रूपमा यातायात संरचनामा सुधार ल्याउने सरकारवालाको भनाइ छ।
2: शेयर बजारमा आज नेप्से परिसूचक घटेर बन्द भएको छ। हिजो सामान्य अंक बढ़ेर बन्द भएको नेप्से परिसूचक आज घटेर बन्द भएको हो। आज नेप्से परिसूचक 13.82 अंक घटेर 2654 बिन्दुमा ओर्लिएको छ। नेप्से घटे पनि हिजोको तुलनामा आज कारोबार रकम भने बढ़ेको छ। हिजो 4.40 अर्ब रूपियाँको शेयर खरिद बिक्री भएको बजारमा आज 4.62 अर्ब शेयर किनबेच भएको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग प्रशस्त हतियारहरू रहेको दावी गर्नुभएको छ। ट्रम्पको यो टिप्पणी इरानसँग जारी युद्धका कारण अमेरिकी हतियारको कमी भएको सीएनएनको रिपोर्ट सार्वजनिक भएको एक दिनपछि आएको हो। सामाजिक सञ्जाल ट्रुथको एक पोस्टमा ट्रम्पले अमेरिकाको रक्षा क्षमता बलियो रहेको उल्लेख गर्दै आवश्यक सबै प्रकारका हतियार पर्याप्त मात्रामा उपलब्ध रहेको बताउनु भएको छ। केही विशेष प्रकारका गोला बारूदको भण्डार निकै ठूलो रहेको र आवश्यकता अनुसार नयाँ हतियारहरू निरन्तर उत्पादन गरी अमेरिकी सेनालाई उपलब्ध गराइएको दावी पनि उहाँले गर्नुभयो। यसअघि सीएनएनको रिपोर्टमा अमेरिकी सेनाले आफ्नो प्रमुख मिसाइल प्रतिरक्षा प्रणाली थार्डका करिब 80% अवरोधक मिसाइल प्रयोग गरिसकेको उल्लेख गरेको थियो। रिपोर्टमा वरिष्ठ अमेरिकी सैन्य अधिकारीहरूले पेन्टागनको गोला बारूद भण्डार खतरनाक रूपमा घट्दै गएको चेतावनी दिएको जनाएको थियो। ट्रम्पले हतियार सम्बन्धी गोप्य जानकारी बाहिरिएको प्रति आक्रोश व्यक्त गर्दै सूचना

0: को चुहाउट गर्ने व्यक्तिको खोजी भइरहेको र दोषी ठहरिए कड़ा कानूनी कार्यवाही तथा लामो जेल सजाय हुन सक्ने चेतावनी पनि दिनुभएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। नेपालले न्यूजील्याण्ड एससँग एक दिवसीय अभ्यास खेल खेल्ने भएको छ। दुवै टोली बीचको खेल आगामी 6 सेप्टेम्बरमा अस्ट्रेलियाको डार्विन स्थित मरारा क्रिकेट मैदान 2 हुनेछ। न्यूजील्याण्ड क्रिकेट बोर्डले आज सामाजिक सञ्जाल मार्फत नेपालसँग एक दिवसीय अभ्यास खेल खेल्ने तय भएको जानकारी गराएको हो। नेपालका लागि यो अभ्यास खेल आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका दृष्टिकोणले महत्वपूर्ण मानिएको छ। यो अभ्यास खेल अघि न्यूजील्याण्ड ए को टोलीले अगस्त 20-30 हुने एन्टी टप एण्ड T20 सिरिजमा प्रतिस्पर्धा गर्नेछ। न्यूजील्याण्डले आज एन्टी टप एण्ड T20 सिरिजका लागि ए टोलीको घोषणा समेत गरेको छ। नेपालले पनि उक्त प्रतियोगितामा सहभागिता जनाउनेछ।
0: र युगाण्डाका चर्चित फुटबल खेलाड़ी डेभिड ओवारीको निधन भएको छ। बीबीसीका अनुसार उनी लुटेराहरूको आक्रमणबाट मारिएका हुन्। स्थानीय प्रहरीका अनुसार ओवारीलाई हिजो लुटेराहरूले आक्रमण गरेर बेहोस बनाएका थिए। आक्रमणपछि ओवारीलाई शुरूमा नजिकैको क्लिनिकमा लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि उनलाई युगाण्डाको राजधानी कम्पाला स्थित एक निजी अस्पतालमा रिफर गरिएको थियो, तर उपचारका क्रममा आज उनको मृत्यु भएको हो।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: राष्ट्रिय सभा बैठकमा 2 मन्त्रीको कर्मकाण्डी प्रश्नोत्तर। सांसदलाई प्रश्न नसोध्न भनेपछि गृहमन्त्री गुरूङ क्षमा याचना गर्न बाध्य।
1: कंग्रेस आधिकारिकताको फैसला पुनरालोकन गर्न सर्वोच्चको अनुमति। देउबा यही साउन 26 स्वदेश फर्कने।
0: बीमाको बाँकी बक्यौता भदौभित्र भुक्तानी गर्ने मन्त्रालयको तयारी। कन्सुलर प्रमाणीकरणका लागि अनलाइन प्रणाली शुभारम्भ। हेलो सरकारलाई स्तरोन्नति गरिने।
1: अमेरिकासँग प्रशस्त हतियार रहेको ट्रम्पको दावी। सैन्य सूचना चुहाउनेलाई कड़ा कार्यवाही गर्ने चेतावनी।
0: र नेपालले न्यूजील्याण्ड एसँग एक दिवसीय अभ्यास खेल खेल्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। माधव र दिनेश बिदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: एनएसजी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा मनसुन जन्य विपद व्यवस्थापनमा प्रभावकारी काम गर्न सरकारलाई राष्ट्रिय सभाको निर्देशन।
1: हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन गर्दछु।
0: नेपालमा खाना पकाउने ग्यासमाथिको निर्भरता किन घट्न नसकेको होला?
2: लामो समयदेखि ग्यास युज गरिरहेको छौँ अनि हामीलाई त्यसैमा बढी युज टु भएको हो कि खास नि।
0: ऊर्जाविद सुरेश बहादुर भट्टराई र अन्तर्राष्ट्रिय प्रसंगमा युक्रेनद्वारा रूसका दुईवटा तेल प्रशोधन केन्द्रमाथि आक्रमण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। युक्रेनले रूस भित्रका दुईवटा तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको छ। ती मध्ये एउटा यारोस्लाभल नजिक रहेको स्लाभनियफ्ट यानोस हो, जुन रूसका सबैभन्दा ठूला तेल प्रशोधन केन्द्रहरू मध्ये एक हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यारोस्लाभल स्थित उक्त प्रशोधन केन्द्र र अझ पूर्वतर्फ रहेको वासनियफ्ट नोवोइल प्रशोधन केन्द्रमाथिको आक्रमण मस्कोले आफ्नो युद्ध सञ्चालनका लागि प्रयोग गर्ने तेलको आमदानी घटाउने उद्देश्यले गरिएको बताएका छन्। बीबीसी रूसी बाकी ओल्गा इफसिनाले भनिन्, यो घटनाले युक्रेनका लामो दूरीका ड्रोनहरूले अहिले कति टाढासम्म पुग्न सक्ने क्षमता राखेका छन् भन्ने देखाएको छ। यी आक्रमणहरू मुख्यतः औद्योगिक संरचनामाथि केन्द्रित रहे पनि केही नागरिकद्वारा संचालित पूर्वाधारहरू पनि प्रभावित भएका छन्। बीबीसी रूसी सेवाकी ओल्गा इफसिना। जोर्डन, संयुक्त अरब एमिरेट्स, इण्डोनेशिया, पाकिस्तान, टर्की, साउदी अरेबिया, कतार र इजिप्टका विदेश मन्त्रीहरूले इजरायलमाथि गाजामा शान्ति सम्झौता सम्पन्न गर्ने हालैका प्रयासहरू कमजोर बनाएको आरोप लगाएका छन्। संयुक्त विज्ञप्तिमा उनीहरूले गाजा स्ट्रिपमा इजरायलले गरेको भनिएको उल्लंघनको निन्दा गर्दै यस्ता गतिविधिले राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा द्वन्द अन्त्य गर्ने योजनालाई जोखिममा पारेको बताएका छन्। इजरायलले भने हालैका हरूमा गाजामा भएका आफ्ना आक्रमणहरू हमासका लड़ाकू र उनीहरूको पूर्वाधारलाई लक्षित गरेर गरिएको दावी गरेको छ। साथै हमासले आफ्ना हतियार त्याग्ने प्रक्रियामा ठोस प्रगति नभएसम्म आफ्ना सेना गाजाबाट फिर्ता नबोलाइने इजरायलले स्पष्ट पारेको छ। भारतमा बम्बई उच्च अदालतको गोवा इजलासले तहलका पत्रिकाका पूर्व सम्पादक तरूण तेजपाललाई सन् 2013 आफ्नी पूर्व सहकर्मीमाथि बलात्कार गरेको अभियोगमा 10 वर्षको जेल सजाय सुनाएको छ। लामो समयदेखि चलिरहेको उक्त मुद्दामा अदालतका न्यायाधीशहरूले सन् 2021 तल्लो अदालतले गरेको सफाईको फैसला उल्ट्याउँदै उनलाई दोषी ठहर गरेका हुन्। तेजपालले आफू विरूद्ध लगाइएका आरोपहरू लगातार अस्वीकार गर्दै आएका छन् र उनले पछिल्लो फैसला विरूद्ध पनि पुनरावेदन गर्न सक्नेछन्। गत वर्ष म्युनिखमा भएको घातक कार आक्रमणका दोषी अफगानिस्तानका नागरिकलाई जर्मनीको अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। यो आक्रमण विदेशी नागरिकद्वारा भएका अन्य आक्रमणहरूको श्रृंखला मध्ये एक थियो, जसले जर्मनीको आम निर्वाचन अघि आप्रवासन र सुरक्षा बारेको बहसलाई थप चर्काएको थियो। र म्यानमारका सैन्य शासक मिन ओङ हलाङलाई कूटनीतिक रूपमा एक्लिएको अवस्था तोड्ने प्रयास स्वरूप थाइल्याण्डमा रातो कार्पेट बिछ्याएर औपचारिक स्वागत गरिएको छ। मानवाधिकार समूहहरूले भने यो भ्रमणले म्यानमारको क्रूर सैन्य शासनलाई वैधता प्रदान गर्ने काम गरेको भन्दै आलोचना गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालमा मनसून झण्डै आधा सकिन लाग्दा राष्ट्रिय सभाले मनसून जन्य विपद व्यवस्थापन सम्बन्धी कार्य प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि आज छलफल पश्चात राष्ट्रिय सभाले सरकारलाई त्यस्तो निर्देशन दिएको हो। छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै गृहमन्त्रीले मनसून जन्य विपद व्यवस्थापनका सन्दर्भमा जनशक्ति परिचालनदेखि पूर्व तयारी तथा प्रतिकार योजना कार्यान्वयनमा ल्याइसकिएको बताए। सुरमेक रिपोर्ट। नेपालमा मनसून रहने अवधिको लगभग आधा जति समय सकिन लागेका बेला मनसूनजन्य विपद व्यवस्थापन बारे राष्ट्रिय सभाका सदस्यहरूले आज छलफल गरेका हुन्। प्रस्तावलाई बैठकले सर्वसम्मतले स्वीकृत गरेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विपद व्यवस्थापन बारे सरकारलाई निर्देशन दिँदै भने,
1: सभामा सर्वसम्मतिले स्वीकृत मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा ध्यान आकर्षण प्रस्तावलाई उल्लेखित विषयहरूको कार्यान्वयनका लागि माननीय गृहमन्त्री सुदन गुरुङले सभामा व्यक्त गर्नुभएका प्रतिबद्धता समेतको आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न र हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति सभा समक्ष पठाउन नेपाल सरकारलाई निर्देशन गर्दछु।
0: अध्यक्ष दाहालले ध्यानाकर्षण प्रस्तावमा उल्लिखित विषयहरू कार्यान्वयन भए वा नभएको अनुगमन गर्न विषयगत समितिहरूलाई निर्देशन समेत दिए। त्यसअघि प्रस्तावमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै गृहमन्त्री सुदन गुरुङले मनसूनजन्य विपद व्यवस्थापनका सम्बन्धमा सरकारले चालेका कदमबारे भने,
4: राष्ट्रिय एवं जिल्लागत रूपमा मनसून पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना 2083 तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने नियमित पूर्व अनुमान र मनसून गतिविधि का आधारमा मन्त्रालयले केन्द्रदेखि जिल्लासम्म आवश्यक पूर्व तयारी र सतर्कता अपनाउँदै आएको छ।
0: गृहमन्त्रीले स्थानीय तहहरूसँग समन्वयमा अति जोखिमयुक्त बस्तीहरूको पहिचान गरी समाधानका उपाय अपनाइएको भन्दै 26,000 भन्दा बढ़ी जनशक्ति परिचालन गरिएको जानकारी गराए। मनसूनजन्य विपद व्यवस्थापनका सम्बन्धमा तीन तहका सरकारबीच भइरहेको समन्वयबारे उनले भने,
4: गृह मन्त्रालयले संघीय सरकारका विषयगत मन्त्रालयहरू प्रदेश सरकार स्थानीय सरकारसँग पूर्ण समन्वय र सहकार्यका साथ मनसून पूर्व तयारी तथा प्रतिकार्य कामहरू अगाडि बढ़ाइरहेको छ।
0: त्यसअघि छलफलमा भाग लिँदै सदस्यहरूले मनसूनजन्य विपद व्यवस्थापनको दिशामा पर्याप्त एवं प्रभावकारी कदम चाल्न सरकारको ध्यान आकर्षण गराए। उनीहरूले विगतदेखि नै राज्यका तर्फबाट कार्यान्वयन पक्ष कमजोर रहेको औल्याए। पछिल्ला केही दिन यता खाना पकाउने ग्यास लिने उपभोक्ताहरूका ठूला ठूला लाइन देखिने गरेका छन्। नेपाल आयल निगमले नियमित मात्रामा एलपीजी आपूर्ति भइरहेको भन्दै नआतिन आग्रह गर्दै आए पनि उपभोक्ताहरू ढुक्क हुन सकिरहेका छैनन्। बिजुलीबाट चल्ने चुलोका प्रयोगकर्ताहरू विस्तारै बढ़न थालेको बताउने गरिए पनि ग्यासमाथिको निर्भरता किन उस्तै देखिन्छ भनेर हामीले ऊर्जाविद सुरेश बहादुर भट्टराईलाई सोधेका छौं।
2: हाम्रो कन्ज्युमर्सहरूको कन्फिडेन्स लेभल क्या, हामीले ट्रेडिसनल रूपमा अहिले ग्यास युज गरेको त लामो समय भयो नि त, धेरै लामो समयदेखि ग्यास युज गरिरहेको छौँ, अनि हामीलाई त्यसैमा बढी युज टु भएको हो कि खास नि। अब इलेक्ट्रिसिटी बाल्दा सस्तो पनि पर्छ, ढुवानी गर्नु परेन, झन्झट हुनु पर्दैन थियो। तर अब एउटा चिज चाहिँ के हो भने, सबै नेपालीहरूको घरमा इन्डक्सन चुलोको लागि वायरिङ कस्तो छ त्यो चाहिँ मलाई थाहा छैन, होइन, नभए इन्डक्सनमा यतिखेर गएको भए मलाई जहाँसम्म लाग्छ बेस्ट हुन्थ्यो।
5: अब बिजुली उत्पादनको हिसाबले देशभित्र जुन अवस्था छ त्यसले चाहिँ हामी बिजुली चुलोहरू ढुक्क भएर बाह्रै मासे प्रयोग गर्न सकिने अवस्था चाहिँ हो,
2: एकदमै हो, किनभने हामीले धेरै ठूलो डिस्ट्रिब्युसन नेटवर्कमा नेपाल विद्युत प्राधिकरणले लगानी पनि गरेको छ। खास गरी इन्डक्सन चुलो मात्र होइन, अहिले डोमेस्टिक एप्लायन्सहरू जस्तो तपाईँले एसी नै भन्नुहोस्, प्रत्येक घरमा फ्रिजहरू भन्नुहोस्, इभी गाडी भन्नुहोस्, त्यो बढोस्, त्यो कन्जम्सन बढोस्, हाम्रो उद्देश्य राज्यको उद्देश्य नै डोमेस्टिक कन्जम्सन हो। डोमेस्टिक कन्जम्सनमा हामीले एउटा पार्ट तपाईँले इन्डस्ट्रीलाई छोड्नु भयो भने, पहिले पनि हाम्रो डोमेस्टिक लाइटिङले पनि 60% छ नि त इलेक्ट्रिसिटी, अन्य सेक्टरमा त 40% मात्र हो इन्डस्ट्रीहरूमा, होइन, तर तपाईँले जति सक्दो धेरै डोमेस्टिक कन्जम्सन बढाउन सक्नुभयो, त्यो भयो भने यो ओभरअल ऊर्जा सेक्टरमा हामीले खपतको प्याटर्नहरू बढाउन सक्यौँ भनेदेखि, तपाईँले अहिले ग्यासको सर्टेज देख्नु भएको छ, भोलि तपाईँलाई फ्युलको सर्टेज हुन सक्छ, तपाईँ इलेक्ट्रिक भेहिकलहरू अथवा इन्डक्सन चुल यतातिर सिफ्ट हुनुभयो भने हामीलाई पनि सजिलो हुन्छ, होइन, देशको इकोनोमीलाई सहज हुन्छ, एउटा हार्ड करेन्सी सेफ हुन्छ, थुप्रै चिजहरू सेभ हुन्छ, थुप्रै चिजहरू इकोनोमिक रिफ्लेक्सन हुन्छ, हाम्रो कन्जम्पसन प्याटर्नहरू बढ्दै जान्छ, हाम्रो देशको इलेक्ट्रिसिटी खपत बढ्छ, होइन,
5: यो सुक्खा याममा खास गरी हिउँदमा चाहिँ अझै पनि बिजुली किनिरहेको अवस्था देशको छ भनेर पनि त्यो आँट्न आइरहेको हो कि आम जनतामा,
2: होइन, त्यो यो इलेक्ट्रिसिटी मार्केटमा किन्ने बेच्ने यो नेचुरल ट्रेन हो। हामी खास गरिकन इन्डियन एनर्जी एक्सचेन्ज भित्र अथवा भारतीय बजारमा किनबेचको लागि भनेर गएको छौँ। हामी किन्न मात्र गएको छैनौँ, बेच्न पनि गएको छौँ। खरिद बिक्री भइरहेको छ, केही ड्राई सिजनमा हाम्रो केही एनर्जी डिफिसियन्सी छ हाम्रो प्रडक्सन, तर स्लोली हामीले त्यसलाई अब ड्राई सिजनलाई पनि हामीले कोप गर्ने भेला भइसक्यो। भन्नुको मतलब हाम्रो डिमान्डलाई हाम्रो डोमेस्टिक प्रडक्सनले नै हाम्रो पुग्ने अवस्थामा हामी स्लोली जाँदैछौँ। टाइम लाग्ला, एकैचोटि त हुँदैन होइन, तर हामीले लामो फड्को मार्दैछौँ। अब हामी त्यो धेरै लामो समय पनि छैन, ड्राई सिजनमा पनि हाम्रो देशको इलेक्ट्रिसिटीले नपुग्ने भन्ने छैन। हामी किनोस् हामीसँग त्यो ट्रिमेन्डस रिसोर्स छ, हाम्रो इन्डिपेन्डेन्ट पावर प्रड्युसर्सहरूले धेरै ठूलो लगानी गरिराख्नु भएको छ। त्यस्तै नेपाल विद्युत प्राधिकरणले पनि हाई ड्याम प्रोजेक्टहरू, यो अब बुढी गण्डकीहरू भयो, दुधकोसीहरू होइन, सुदूरपश्चिममा हामीले लगानी पनि गरिरहेका छौँ। तर टाइम त लाग्छ, हाइड्रो पावर बनाउन समय लाग्छ, तर अब बिस्तारै हामी त्यो फेजमा छौँ। तर यो कन्ज्युमर कन्फिडेन्स चाहिँ अलिकता होइन, राज्यले अथवा त्यो चिजको चाहिँ विश्वास दिलाउन नसकेको चाहिँ पक्कै हो।
5: जस्तो त्यो विश्वासको कुरा गर्नुभयो, जुन अब वितरण प्रणालीमै पनि केही समस्या हुँदाखेरि चाहिँ पकाइरहेको बेलामा त्यहाँ पल्लाइन जाने, ढुक्क हुन नसक्ने अवस्था, त्यो त एउटा यथार्थ पनि त हो नि। फेरि
2: कहिले कहीँ त्यो हुन्छ, किनभने त्यसमा अब हामीले सठिक सूचनाको अभाव हुन्छ हाम्रो कन्ज्युमरहरूलाई। तर चार पाँच सात मिनट दस मिनट इलेक्ट्रिसिटी जाने बित्तिकै हामीले एउटा प्याटर्नबाट अर्को प्याटर्नमा सिफ्ट हुनुपर्छ भन्ने पनि छैन। कहिलेकाहीँ तपाईँको एउटा मात्र सिलिन्डर हुँदाहुँदै ग्यास बक्मुँदा पक्मुँदै पनि त सकिन्छ नि, सकिँदैन भन्नुहोस् त, सकिन्छ नि। तर अब तपाईँले त्यसको लागि विकल्प छ भने पो तपाईँले गर्नुहुन्छ त, तर सबै मान्छेहरूको घरमा दुईटा तिनटा सिलिन्डर त हुँदैन।
0: ऊर्जाविद सुरेश बहादुर भट्टराई साथी प्रदीप बच्चालसँग कुरा गर्दै साँझ पखमा एउटा विषय संक्षेपमा। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादबारे पुनः सुनवाई गर्ने भएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले शेरबहादुर देउवा पक्षले दिएको पुनर्वलोकनको निवेदनमाथि अनुमति हुने निर्णय आज गरेको अदालतको वेबसाइटमा उल्लेख छ। यो सँगै गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय र त्यसलाई सदर गर्ने सर्वोच्च अदालतको यसअघिको फैसलाबारे पुनः सुनवाई हुनेछ र अदालतले अन्तिम निर्णय दिनेछ। यसै महिनाको पहिलो हप्तातिर पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनर्वलोकनको माग गर्दै सर्वोच्च अदालतमा छुट्टा छुट्टै निवेदन दिएका थिए। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। युक्रेनले रूसका दुईवटा तेल प्रशोधन केन्द्रमाथि धेरै पटक आक्रमण गरेको र ब्ल्याक सीमा गस्ती गर्ने डुंगा तथा अरू जहाजहरूलाई पनि निशाना बनाएको जनाएको छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसको बस्निएफ्ट, नोभोइल र स्लाभनिएफ्ट यानोस तेल प्रशोधन केन्द्रहरूमा भएको आक्रमण, मस्कोले युद्ध सञ्चालनका लागि प्रयोग गर्ने तेल आमदानी सीमित गर्ने उद्देश्यले गरिएको बताएका छन्। पछिल्ला केही हप्तामा रूस र युक्रेन दुवैले ठूला शहर, ऊर्जा पूर्वाधार र भण्डारण केन्द्रहरूमाथि आक्रमण तीव्र बनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: युक्रेनको ड्रोन आक्रमणका कारण रूसको यारोस्लाभल शहरमाथि बाक्लो कालो धुवाको मुस्लो फैलिएको छ। यो शहरमा देशकै सबैभन्दा ठूला तेल प्रशोधन केन्द्रहरू मध्ये एक रहेको छ। यारोस्लाभल क्षेत्रका गवर्नर मिखायो युभ्रायफले उनकै शब्दमा शत्रुको सबैभन्दा ठूलो ड्रोन आक्रमण भनेको घटनापछि स्लाभनिएफ्ट यानोस प्रशोधन केन्द्रमा आगलागी भएको बताएका छन्। रूसले भने आफूले इन्धन, ऊर्जा र यातायात सम्बन्धी पूर्वाधारलाई लक्षित गरेको बताएको छ। युद्ध अन्त्य गर्न गरिएका मध्यस्थता प्रयासहरूले अहिलेसम्म कुनै ठोस सफलता हासिल गर्न सकेका छैनन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् 2022 फेब्रुअरी महिनामा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेका थिए। यसैबीच युक्रेनमा रूसको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 10 जनाको मृत्यु भएको विवरण आएका छन्। दक्षिणी शहर खेर्सनमा पूर्ण रूपमा विद्युत अवरूद्ध भएको विवरण आएका छन्। खार्किभ क्षेत्रमा रेल स्टेशनमाथि भएको रूसी आक्रमणमा कम्तीमा 2 जनाको ज्यान गएको बताइएको छ।
0: यसको साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 99.4 Radio Taha Sanchar Studio Time.
1: It's 9 p.m.

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समक्षमा हुनेछौं।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार प्रकृति बस्नेत। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा नेपालको वैभव, शान्ति र समभाव प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरुबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले साउन 15 गति जंगी अड्डामा आयोजित कार्यक्रममा 41 जना अधिकृतहरूलाई दर्जनी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले इण्डियन मिलिटरी एकाडेमी देहरादूनमा तालिम सम्पन्न गरी स्वदेश फिर्ता हुनुभएका अधिकृत क्याडेटहरू विकास कुमार थापा मगर र सरिन राईलाई उपसेनानी दर्जाको दर्जनी चिन्ह प्रदान गर्नुभएको हो। उहाँहरू सिसन 63 बेसिकका अधिकृत क्याडेटहरू मध्येबाट छनौट भई मित्र राष्ट्र भारतमा सञ्चालन हुने तालिममा सहभागी हुनुभएको थियो। यस्तै प्रधान सेनापतिले सहायक सेनानी दर्जामा पदोन्नति हुनुभएका 39 जना प्रमुख सुबेदार तथा सुबेदारहरूलाई सहायक सेनानीको दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। यसै गरी प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका 2 जना महासेनानीहरूलाई साउन 11 गति दर्जनी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले प्राविधिक महासेनानी डाक्टर श्री इन्दु केसी र महासेनानी श्री अनुप विक्रम राणालाई सहायक रथीको दर्जनी चिन्ह प्रदान गर्नुभएको हो। सुदूरपश्चिम पृतना अन्तर्गतका युनिटहरूले कञ्चनपुर स्थित महाकाली नदी क्षेत्रमा बाढ़ी तथा डुबानको जोखिम न्यूनीकरणको लागि लन्चिङ बेस तथा एप्रोन निर्माण गरेको छ। अपरेशन महाकाली संरक्षण 2 अन्तर्गत जेठ 30 गतेबाट साउन 1 गतेसम्म 333 मिटर लम्बाई र 10-25 मिटर चौडाईको लन्चिङ एप्रोन बेस र 300 मिटर लम्बाई तथा 10-25 मिटर चौडाईको लन्चिङ एप्रोन निर्माण गरिएको हो। उक्त संरचना निर्माणका लागि नम्बर 25 वाहिनी अड्डाको समन्वयमा विभिन्न युनिटका फौज खटिएका थिए। नेपाली सेना कल्याणकारी कोषको आर्थिक सहयोगमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका 9 मंगलगढ़ीमा रिपुमर्दिनी पेट्रोल स्टेशन निर्माण गरिएको छ। नवनिर्मित स्टेशनको उत्तर पश्चिम पेतनापति उपरति श्री दिपेश जंग शाहले साउन 10 गते उद्घाटन गर्नुभयो। पश्चिम एयर बेसले आगलागी भई गम्भीर घाइते भएकी एक महिलाको साउन 16 गते कालीकोटबाट हवाई उद्धार गरेको छ। बेसले पलाता गाउँपालिका 3 की 45 वर्षीय जिम माया रोकायालाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। भवानी बक्स गण अन्तर्गत सुरक्षा बेस सिस्नेरी र गरूडदल गण अन्तर्गत सुरक्षा बेस गोंगरबाट खटिएको टोलीले दोलखा जिल्ला गौरीशंकर गाउँपालिका 9 मूलखर्कमा पहिरोमा परि भीरमा अड्किएका 4 जनाको साउन 6 गते सकुशल उद्धार गरेको छ। नम्बर 1 विपद व्यवस्थापन गण अन्तर्गत सुरक्षा पोस्ट दक्षिण ढोकाबाट साउन 16 गते खटिएको टोलीले काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका 5 जम्बु डाँडास्थित रबिन भट्टराईको काठ उद्योगमा लागेको आगो निभाएको छ। टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा दमकलको

0: गरी आगो निभाएको हो। रडसेरगढ़बाट खटिएको टोलीले भक्तपुर जिल्ला सूर्य विनायक नगरपालिका 8 स्थित डोलेश्वर महादेव मन्दिरमा साउन 9 र 11 गति स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको छ। साउन महिनामा लाग्ने मेलालाई लक्षित गरी सञ्चालन गरेको सहायता कक्षबाट 708 जना लाभान्वित भएका छन्। यस्तै बटुकदलगढ़बाट खटिएको टोलीले ललितपुर जिल्ला गोदावरी नगरपालिका 13 सन्तानेश्वर महादेव मन्दिर परिसरमा साउन 11 गति स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको छ। मन्दिरमा लाग्ने मेलालाई लक्षित गरी सञ्चालन गरिएको कक्षबाट 198 जना लाभान्वित भएका छन्। रोल्पा जिल्लामा तैनात सूर्यदल गणले रोल्पा नगरपालिका 2 धनाराका एक अशक्त नागरिकका लागि 2 कोठी घर निर्माण गरेको छ। गणले 45 वर्षीय दुर्गा बुढाको लागि घर निर्माण गरी साउन 6 गति हस्तान्तरण गरेको हो। मध्यपूर्वी पृतना तथा अन्तर्गतका वाहिनी र युनिटहरूले सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत असार 14 गतिदेखि साउन 10 गतिसम्म ब्यारेघाताभित्र विभिन्न प्रजातिका 12,000 बिरूवा वृक्षारोपण गरेका छन्। युनिटहरूको सौन्दर्यीकरण तथा भू संरक्षणलाई टेवा पुर्याउने उद्देश्यले फलफूल लगायतका बोट बिरूवाहरू रोपिएको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। मित्र राष्ट्र दक्षिण कोरियामा सञ्चालन भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा अमलदार सन्तोषी राईले 2 पदक जित्नु भएको छ। उहाँले इन्चोन सान्डो इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशीपमा स्वर्ण पदक र 7 किमुयोङ कप इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनशीपमा रजत पदक जित्नु भएको हो। वर्ल्ड तेक्वान्दो संघको आयोजनामा साउन 4 गतेदेखि 5 गतेसम्म सञ्चालित उक्त प्रतियोगितामा अमलदार राईले 46 केजी समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो। मित्र राष्ट्र बंगलादेशको ढाकामा असार 31 गतेदेखि साउन 3 गतेसम्म सञ्चालन भएको 10 दक्षिण एसियाली कराते फेडरेशन च्याम्पियनशीपमा त्रिभुवन आर्मी क्लबका खेलाड़ीहरूले 2 स्वर्ण र 2 रजत गरी 4 पदक जितेका छन्। प्रतियोगितामा समूहगत तर्फ सिपाही सानुमाया तामाङको समूह र सिपाही सुरेश जपरेलको समूहले स्वर्ण पदक जित्नु भएको हो। त्यस्तै एकलतर्फ अमलदार प्रवीण मानन्दर र सिपाही सानुमाया तामाङले रजत पदक जित्नुभयो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ रेडियो कार्यक्रम नेपालको वैभव, शान्ति र समभाव।
3: नेपाल एक प्राचीन देश हो जुन बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय र भौगोलिक विविधताका बीच पनि सद्भाव र शान्तिको भूमि हो। यहाँको साझा फूलबारीमा विविध धर्म, भाषा, जात जाति र समुदायका फूलहरू सदियौंदेखि एक आपसमा मिलेर मिठो सुवास छरिरहेका छन्। सगरमाथाको शिरदेखि तराईको उर्वर समतल भूमिसम्म, मेचीको सिरसिरे हावादेखि महाकालीको सुस्केरासम्म, हामी जहाँ भए पनि जुनसुकै भाषा बोल्ने, वेशभूषा अपनाउने वा धर्म संस्कृतिमा रमाउने भए पनि हाम्रो पहिलो र अन्तिम पहिचान एउटै हो, नेपाल र नेपाली। यही साझा पहिचान, आपसी सम्मान, मूल्य मान्यता, संस्कार र राष्ट्रिय एकताले नेपाललाई विश्वसामु शान्ति, सहिष्णुता र सह अस्तित्वको अनुपम उदाहरणका रूपमा चिनाएको छ।

कुनै पनि राष्ट्रको वास्तविक शक्ति र अमूल्य सम्पत्ति भनेको त्यहाँ विद्यमान जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विविधता बीचको सुमधुर सम्बन्ध, अटुट एकता, आपसी सद्भाव र भाइचारा हो। यही विविधतामा एकताको अनुपम उदाहरण हो हाम्रो देश नेपाल, जहाँ विभिन्न जात जाति, भाषा भाषी, धर्म र सम्प्रदायका मानिसहरू परस्पर सम्मान, सहकार्य र सह अस्तित्वका साथ शताब्दीदेखि एउटै परिवार झैं बाँचेका छन्। सुखमा मात्र होइन, दुःखका कठिन घड़ीमा पनि एकअर्काको हात समातेर अघि बढ्ने गौरवपूर्ण इतिहास नेपालसँग छ। यही साझा संस्कृति, पारस्परिक विश्वास र राष्ट्रिय एकताको परम्परा वर्तमानमा पनि उत्तिकै जीवन्त छ र भविष्यमा अझ सुदृढ बन्दै जाने दृढ विश्वास गर्न सकिन्छ।

नेपाल छ र त हामी नेपाली छौ, हाम्रो पहिचान छ, हाम्रो स्वाभिमान छ। जात, धर्म, भाषा, संस्कृति वा भूगोल फरक भए पनि हाम्रो राष्ट्रिय परिचय एउटै नै हो, हामी नेपाली, नेपाल हाम्रो। यही साझा मातृभूमिले हामी सबैलाई समान रूपमा अंगालेको छ, आश्रय दिएको छ र एउटै परिवारको सूत्रमा बाँधेको छ। त्यसैले कुनै एक नेपालीलाई पीड़ा पर्दा त्यो पीड़ा सम्पूर्ण राष्ट्रले महसुस गर्दछ। देशको कुनै एक कुनामा बगेको आँसु अर्को कुनासम्म पुग्छ, अनि तराईको दुःखमा पहाड़ र हिमाल साथमा उभिन्छन्। पहाड़ र हिमालको कष्टमा तराईले सहानुभूति, साहस र साथ दिन्छ। यही पारस्परिक अपनत्व, यही राष्ट्रिय एकता र यही सुख दुःखको साझेदारी नै नेपालीपनको सच्चा परिचय हो।

इतिहासका विभिन्न कालखण्डहरू केलाउने हो भने जस्तो सुकै कठिन परिस्थिति र विपत्तिहरू आए पनि नेपाल र नेपालीको आत्मीयता कहिल्यै धर्मराएको छैन। छठमा बालिने दीपदेखि दशैं तिहारको टीका, ईदको शुभकामना, समा चखेवाको उल्लासदेखि माघे संक्रान्तिको रमाइलोसम्म यी सबैले फरक भाषा, संस्कृति, भूगोल र सम्प्रदायका मनहरूलाई एउटै राष्ट्रिय भावनाको सूत्रमा बाँधेका छन्। यही साझा संस्कार, पारस्परिक सम्मान र सहिष्णुताले नेपालको सामाजिक सद्भावलाई युगौंदेखि जीवन्त राखेको छ।